0: 94.2 The Mouli FM समुदायको आवाज
1: मेरो त बहिनीको बिहे आँट्यो लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा
2: गणेशमान चुकको ओरालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई
1: ए हो म त त्यतैतिर लागे कान्छा
2: हुन्छ हुन्छ दाई
3: बन्दीपुरे कान्छाको मासु पसल ब्यास २ गणेशमान चौक दमौली हामी कहाँ ताजा सफा लोकल खसी लोकल बोका लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ
4: प्रोपाइटर केसी कान्छा सम्पर्क नम्बर 98 27 13 70 42 97 452 82 00 00

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदम चोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदम चोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840001, 9066, 73344।
3: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
4: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
3: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
4: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
3: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9805141437।
4: ब्यास 3 प्रशासन चोक, दमौली।
5: दमौलिया FM 94.2 समुदायको

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेस्ट खुलेको छ नि। अनि नि फुल्दै त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भनी दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस व्यास नगरपालिका एक अमरेली गुरुस्तरमा विश्वास सेवा।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने। ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिरखाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम ₹2,000 अधिकतम ₹2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ। साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846614438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली।
3: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 9816664683,
2: 9856243434।
4: 94.2 दमौली FM समुदायको आवाज।

0: बहिनी वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाई पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि फुललाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भने दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास, सेवामा सहयोग।

0: दमौली एफएम 94.2 MHz को प्रस्तुति हो दमौली संवाद कार्यक्रम। दमौली संवाद कार्यक्रममा आज हामी श्रीमद् भागवत ज्ञान महायज्ञ एवं सिंगारिक महाआरतीका संयोजक सुबदार मेजर गुणबहादुर केसीज्यूसँग जुटेका छौँ। यहाँलाई स्वागत छ दमौली संवाद कार्यक्रममा।
1: धन्यवाद, नमस्कार।
0: आराम हुनुहुन्छ? यहाँको पृष्ठभूमि हेर्दाखेरि यहाँ पहिला शिक्षक हुनुभयो, त्यसपछि शिक्षकबाट छोडेर भारतीय सेनामा जागिर गर्नुभयो। कति वर्ष गर्नुभयो?
1: 28 वर्ष।
0: यहाँ मेरो गुरु पनि हुनुहुन्छ, यहाँलाई म हृदयदेखि नै नमन गर्न चाहन्छु। र ती सानाका चाहिँ दिनका चाहिँ यादहरू आउँछ। र यतिखेर यहाँ समाजमा बसेर सामाजिक कार्यहरू गरिरहनु भएको छ, र अहिले यो तनहुँको व्यास नगरपालिका वडा नम्बर 12 रहेको छिर्कनेश्वर महादेव मन्दिरमा महायज्ञ हुँदैछ, र त्यो महायज्ञको यहाँ संयोजक हुनुहुन्छ। र यो व्यास 12 छिर्कनेश्वर महादेव मन्दिर छिर्कनेमा श्रीमद् भागवत ज्ञान महायज्ञ तथा सिंगारिक महाआरती आयोजना गर्ने सोच कसरी बन्यो?
1: यो धर्मसित जोडिएको कुरो छ। अहिले चाहिँ यति बेला साउनको महिना चलिरहेको छ, अहिले बोलबमको महिना पनि हो, र शिवजी पार्वती महादेवहरूको आराधन गर्ने पनि समय हो। त्यसै समयलाई मिलाएर हामीले शिवजीको कति टाढा टाढा सम्बन्ध चाहिँ मान्छेहरू गाउँघरका बुढाबुढीहरू धर्मको लागि जानुपर्छ, र त्यो धर्मलाई जानको लागि कठिन अवस्थामा हामीले चाहिँ यहीँ गाउँमै एउटा चाहिँ महायज्ञ लगाएर यी टाढा टाढा जानुभन्दा आफ्नै गाउँघरमा एउटा धर्मको कार्यक्रम गरौँ र पुण्य गरौँ भनेर हामीले सोच बनायौँ।
0: महायज्ञको मुख्य उद्देश्य चाहिँ के हो?
1: महायज्ञ गर्नुको मुख्य उद्देश्य चाहिँ हामीलाई के छ भने, यो एक त धर्मको हामीलाई यो बोलबमको धर्मको पनि यतिखेरको टाइम हो, र अनि धर्मको पनि हामी धर्मको प्रति आस्था राख्ने भएर हामी धर्मलाई पनि जोगाइराख्ने र सांस्कृतिकलाई पनि बचाइराख्ने, र अलिकति हामीलाई यो त्यति मात्रै नभएर अलिकति पैसा पनि अलिकति आर्थिक सङ्कलन पनि हुने भएको हुँदाखेरि त्यो आर्थिक सङ्कलनबाट हामीले केही सामाजिक कार्यहरू लगाउने,
0: जस्तै मन्दिरको विकास निर्माण अथवा सामाजिक अन्य क्रियाकलाप।
1: फर्स्टमा त हामी अब मन्दिरको नामबाट त यहाँ पहिला मन्दिरकै गरिन्छ, हामीले मन्दिरको चाहिँ परिसरहरूमा चाहिँ थुप्रै कामहरू गर्नुपर्नेछ, ती कामहरू पनि पुरा गरिन्छ। र त्यस्तै अब सामाजिक संस्थाहरू बनेको, जस्तै स्कुलहरू भए, अब खाने पानीका कुवाहरू भए, पानीका धाराहरू, कहीँ कलबोर्डहरू बनाउनु पर्ने छन्, कहीँ र सडकहरू बनाउनु पर्ने छन्, ती सबै यथावतहरू त बनाउनु नसकिएला, तर पनि फेरि हामीले चाहिँ तीलाई पनि सकेसम्म भ्याएसम्म र त्यहाँ हामीले चाहिँ यसको कामहरू गर्ने
0: अक्षय कोष निर्माणको पनि यहाँहरूले एउटा एजेन्डा राख्नुभएको छ। यो कतिको चाहिँ अक्षय कोष निर्माण गर्ने यहाँहरूको योजना हो?
1: अब यो हामीले चन्दादातालाई यति नै चन्दा देऊ, यति नै ल्याऊ भनेर हामीले तोकेको छैनौँ। चन्दादाताहरूबाट दिएको चन्दाले कतिसम्म रकम उठ्छ, र त्यो उठेको रकमले हामीले कतिसम्म चाहिँ खर्च गर्न सकिन्छ, र बचेको पैसालाई चाहिँ हामीले फेरि के भन्छ अक्षय कोषमा चाहिँ राखिदिने हाम्रो चाहिँ योजना।
0: छिर्कनेश्वर शिवालय मन्दिरको अहिलेको अवस्था कस्तो छ? तत्काल गर्नुपर्ने भौतिक विकासका कामहरू के छन्?
1: छिर्कनेश्वर मन्दिर अहिले कस्तोमा छ भने, दुईतिरबाट चाहिँ खोलो आएको छ, बिचमा मन्दिर छ, मन्दिर छ, यताबाट नि खोलाले हानेको छ, यताबाट नि खोलाले हानेको छ, मन्दिर त बनाइयो, त्यसमा भवन पनि छ, र त्यसलाई चाहिँ अब दुईतिरबाट खोलाले हान्दाखेरि त्यसलाई वाल लाउनु पर्ने, निकै नै लामो वाल लाउनु पर्ने, बलियो वाल लाउनु पर्ने त्यसलाई जोगाउनुको लागि सर्वप्रथम त त्यसमा हामीले खर्च गर्नुपर्छ, र अरू पनि त्यहाँ थुप्रै कामहरू, गेट छैन मन्दिरको परिसरमा, बार छैन, ऊ तार काँडे तार अथवा कम्पाउन्ड छैन, ती कम्पाउन्डहरू बनाउनु पर्ने छ, र गेटहरू पनि त्यसलाई चाहिँ राख्नुपर्ने छ, त्यसलाई चाहिँ त्यसमा पनि हामीले खर्च गर्छौँ। र सबै मन्दिरमा मात्रै होइन, जति सक्दो हामीले मन्दिरमा कमसेकम खर्च गरेर अरू ठाउँमा पनि हामीले अलिकति हाम्रो ठाउँमा, हाम्रो टोलमा त्यही विकास गरेर पनि देखाउनु पर्ने हामीले चाहिँ छ।
0: महायज्ञबाट कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
1: यो महायज्ञमा हामीले त धेरै नै लक्ष्य राखेका छौँ, तर चन्दादाताहरूले अथवा दानदाताहरूबाट नै यो चाहिँ पछि तय होला. हामीले चाहिँ यो 15 लाखभन्दा बढी नै उठाउने चाहिँ हाम्रो चाहिँ धारणा छ. र तर चाहिँ अब चन्दादाताहरू दानदाताहरूले कतिको मन खोलेर दिन्छन् अहिलेको अवस्था हेर्दा चाहिँ निकै नै मान्छेहरू चाहिँ अग्रसर भएर काम गरेर त्यस्तै अग्रसरहरू भइरहेको छन्. काम पनि द्रुत गतिले भइरहेको छ. र अब चन्दालाई पनि त्यसरी नै मन खोलेर गरिदिनु भयो भने हाम्रो चाहिँ चन्दा चाहिँ 15 लाखभन्दा धेरै नै 20 लाखसम्म कोटीसम्म सम्भावना छ.
0: यसलाई एकपल्ट फेरि भन्नुहोस् है, कम्ती 50 लाखको 15 लाखभन्दा थोरै कम्ती
1: 50 लाख
0: होइन. म ठिकै छ, यो म नै गर्छु. महायज्ञमा कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
1: हामीले अब चन्दादाताहरूसित कति दिन हुन्छ के गर्छ भन्ने त हामीलाई त्यस्तो छैन. अहिलेसम्म काम गरेको चाहिँ आधार हेर्दा अग्रसर भएर काम गरेको जागरुकता त्यहाँका वरिपरिका सङ्घ संस्थाहरू र त्यहाँका मान्छेहरू त्यहाँका बासिन्दाहरू र बाहिरमा पनि हाम्रो चाहिँ प्रचार प्रसारमा पनि निकै नै हामी गएका छौँ. प्रचार प्रसार पनि केही कमी गरिएको छैन. छिमेकी नगरपालिका गाउँपालिकाहरूमा हामी धेरै टाढासम्म पुगेका छौँ र उहाँहरूको चाहिँ कत्तिको चाहिँ अनुगमन हुन्छ र उहाँहरू कत्तिको चाहिँ मन खोल्नुहुन्छ र हाम्रो चाहिँ लक्ष्य पैसा खासै उठाउने चाहिँ लक्ष्य चाहिँ हाम्रो 50 लाखभन्दा पनि माथि माथि नै उठ्छ कि भन्ने सकेत. अब धेरै नै अब यो वर्षको टाइमले गर्दा हाम्रो त 1 करोडकै चाहिँ थियो ऊ त लक्ष्य त. तर यो वर्षाको कारणले गर्दा वर्षा पानी परिदियो भने केही मात्रामा कमी हुन्छ कि, केही श्रद्धालु भक्तहरूको चाहिँ आगमन अलिक कम हुन्छ कि भनेर चाहिँ हामीले चाहिँ 50 लाखभन्दा चाहिँ माथि चाहिँ उठ्ने चाहिँ सम्भावना देखिएको छ.
0: स्थानीय निकायहरूसँग यहाँले कतिको समन्वय गर्नुभएको छ?
1: हामीले अब जिल्लैबाट हामीले अब सुरक्षाको लागि सुरेश साहबलाई नै हामीले एउटा पत्र दिएको छ. हाम्रो शान्ति सुरक्षाको लागि र उहाँलाई पनि एउटा विशेष अतिथिको लागि बोलाइएको छ. र अनि हामीले जिल्ला प्रहरी थानामा पनि हामीले लेटर दिएको छ. र त्यसरी गरेर चाहिँ हामीले अब नगरपालिकाको चाहिँ हामीले प्रमुख नगर प्रमुखलाई नै हामीले चाहिँ मुख्य अतिथिको रूपमा डाकिएको छ. हामीले वार्डहरूमा त सबै वार्डहरूमा हामीले चाहिँ गइएको छ. यस
0: के छ, 10 वटै पालिकाहरूलाई समेट्नु भएको छ कि छैन?
1: समेटेको छ.
0: 10 वटै पालिकाहरू,
1: 10 वटा पालिका हुनाले यति टाढा हामी देवघाटतिर यता गइएको छैन. टाढा त होइन, हामी यता आबु खैरेनीसँग सम्म यता चाहिँ थरपुसम्म त्यहाँसम्म पुगिएको छ. हामी 10 वटै चाहिँ समेटिएको छैन, त्यसमा गएको छैन. र सबै यतिभित्रमा पर्ने नजिकका छिमेकी उहरूले सबैले हामीले चाहिँ समेटेका छौँ. उसलाई नगरपा प्रमुखलाई प्लस वडाध्यक्षहरूलाई पनि हामीले सबैलाई निमन्त्रण पत्र दिइसकेका छौँ.
0: साउन 28 गतेदेखि भदौ 4 गते

0: आएर चाहिँ पढेको हुन्छन्, कलश यात्रा गरेर त्यहाँ चाहिँ सबैजनालाई आमन्त्रित गरिएको छ, सबै स्वयं संस्थाहरू अनि चाहिँ गाउँका मानिसहरू श्रद्धालु भक्तजनहरू सबै कलश बोकेर हिँडेछन् त्यसमा। र अनि त्यसबाट हाम्रो चाहिँ 7 बजीबाट कार्यक्रम सुरु हुन्छ, 7 बजीबाट चाहिँ कार्यक्रम सुरु भएपछि बिचमा अलिकति 10 बजीसम्म हुन्छ र अनि खानाको लागि एकछिन टाइम रोकिन्छ र त्यसपछि 10 बजीबाट फेरि पछि 5 बजीसम्म चाहिँ प्रोग्राम हुन्छ, 5 बजीपछि फेरि 7 बजीसम्म चाहिँ एकछिन रोकिन्छ त्यति बेला खानपानको लागि र अनि त्यसपछि केही रेस्टको लागि, अनि त्यसबाट 7 बजीबाट 10 बजीसम्म फेरि हाम्रो चाहिँ भजन कीर्तनहरू आरतीहरू गरिन्छ र एकदम रूपले हाम्रो चाहिँ 3 गतिसम्म चल्छ। 3 गति चाहिँ हाम्रो लक्ष्य छ, प्रोग्राम छ। त्यसपछि
1: लक्ष्यवर्ती प्रज्वलन 3 गते भनेर चाहिँ भन्नुभएको छ, कार्यक्रममा तय गरिएको छ, यो कस्तो कार्यक्रम हो?
0: यो 3 गते चाहिँ अब त्यो अब गुरुजीहरूले त्यहाँ हामीले लक्ष्यवर्ती भनेर बढाएका छन्, उहाँहरूले चाहिँ कस्तो विषयबाट चाहिँ अलग अलग ढङ्गबाट गर्ने तरिकाहरू पनि यिनीहरू उहाँहरूले कस्तो किसिमबाट गर्नुहुन्छ उहाँहरूले नै गर्ने, हामीले गर्ने होइन, यो चाहिँ गुरुजीहरूबाटै गराउने हो। यसबाट
1: महायज्ञको विशेष आकर्षणका रूपमा रहेको सिङ्गारिक महाआरती कस्तो हुनेछ?
0: यो सिङ्गारिक महाआरती चाहिँ बेलुका हामीले चाहिँ अब पण्डित सुखदेवज्यूबाट चाहिँ बिचबिचमा चाहिँ अब वाचन वाचक हुन्छ, वाचकको साथसाथमा चाहिँ भजन कीर्तन पनि हुन्छ, त्यसको साथसाथै हामीले चाहिँ बेलुका सिङ्गारिक भनेको चाहिँ बेलुका चाहिँ आरतीको टाइममा चाहिँ अनेकौँ किसिमको चाहिँ त्यहाँ भक्ति भजनहरू र सिङ्गारिक कार्यक्रम चाहिँ चल्छ।
1: प्रसिद्ध कथावाचक पण्डित श्री सुखदेव शरणजी महाराजबाट सङ्गीतमय कथावाचन हुँदैछ, उहाँलाई कथावाचनका लागि छनौट गर्नुको विशेष कारण चाहिँ के हो?
0: उहाँलाई केही मात्रामा हामीले उहाँको वचनहरू सुनिएको थियो र उहाँले गरेका वचनहरू हामीलाई राम्रो लाग्यो र उहाँले अब हामीलाई र हामीलाई र हाम्रो जुन आगन्तुक श्रद्धालु भक्तजनहरूलाई उहाँले पक्कै नै सन्तोषजनक दिनुहुन्छ भनेर हामीले चाहिँ उहाँलाई नै सम्झ गरेको हो र उहाँले अवश्य पनि उहाँले राम्रो वाचन दिएर हाम्रो श्रद्धालु भक्तजनहरूलाई
1: खुसी बनाउनुहुन्छ। महायज्ञमा दैनिक रूपमा रुद्राभिषेक, सहस्र जलधारा, बेलपत्र अर्पण, 84 पूजा, अन्नदान, ग्रह शान्ति, पितृ तर्पण लगायतका कार्यक्रमहरू राखिएका छन्। कार्यक्रममा कसरी सहभागिता जनाउन सक्नुहुन्छ?
0: यो समय भनेको 7 बजीबाट 10 बजी बिहानको समयको,
1: बिहानको समय 7 बजीदेखि 10 बजीसम्म
0: त्यहाँ गएर कसैको श्राद्ध गर्नु प्रेरण गर्न पाउनुहुन्छ अनि व्रत बन्द गर्न पाउनुहुन्छ, 84 पूजा लाउन सक्नुहुन्छ, हरेक त्यहाँ यहाँ तपाईँले भन्नुभयो ती एवाक चिजहरू चाहिँ त्यहाँ गरिन्छ।
1: 7 बजेदेखि
0: बिहान 10 बजीसम्म
1: हरेक दिन
0: त्यही समय त्यसैको लागि राखेको।
1: महायज्ञमा दाताहरूलाई ताम्रपत्र, रजतपत्र, शिलालेख लगायतका माध्यमबाट सम्मान गर्ने व्यवस्था गरिएको छ, यो सम्मानको मापदण्ड चाहिँ कसरी निर्धारण गरिएको छ?
0: यसको मापदण्ड यसरी छ, म तपाईँलाई सबै विस्तृत रूपमा बताइदिन्छु। 1 रुपियाँदेखि लिएर 479 रुपियाँसम्मको लाई चाहिँ हामीले सिर्फ दानपत्र मात्रै खसाल्ने हो, 400 माथिको रसिद काट्ने,
1: रसिद
0: 400 माथि सबैलाई
1: रसिद
0: पाउनुहुन्छ अनि त्यसपछि 1000 भन्दा माथिकालाई चाहिँ गएर हामीले चाहिँ उसमा वाचन गरिन्छ, फलाले नाम वाचन गरिन्छ, उहाँले यति पैसा चाहिँ प्रदान गर्नुभयो भनेर अनि 2000 भन्दा माथिको मापदण्डको चाहिँ उहाँ चाहिँ सम्मान गरिन्छ, उहाँलाई 5000 भन्दा माथिको फोरगेट फ्रेममा चाहिँ उहाँलाई चाहिँ सम्मान पत्र साथ प्रदान सम्मान गरिन्छ अनि 10000 भन्दा माथिको 1 जनाको नाम शिलालेखमा लेखिन्छ है राखिन्छ अनि 15000 भन्दा माथिको मन्दिरको आजीवन सदस्यको लागि नाम राखिन्छ लेखिन्छ शिलालेखमा लेखिन्छ त्यो शिलालेखमा अब जति भन्छ त्यो शिलालेखमा लेखिँदै जान्छ है अनि 25000 भन्दा माथिको इच्छाएको 2 जना व्यक्तिको चाहिँ
1: शिलालेखमा
0: नाम देखिन्छ 50000 भन्दा माथिको फोटोसहित है तिनीहरू चाहिँ 3 जनाको शिलालेखमा नाम लेखिन्छ व्यक्ति उनीहरूले भनेको अनुसार अनि ड्रागन फ्रेममा चाहिँ

0: प्रमाणपत्र दिइन्छ, 75 भन्दा माथि दानवीरलाई चाहिँ घरबाट नै पञ्ची बाजा बजाएर चाहिँ त्यहाँसम्म ल्याउनु,
1: मन्दिरसम्म
0: महायज्ञसम्म ल्याउने चाहिँ बजार परिक्रम गरेर महायज्ञसम्म ल्याउने चाहिँ उ छ। अनि 1 लाखभन्दा माथि मन्दिर समितिद्वारा बनाइने संरचनामा र शिलालेख अनि चाहिँ यो दानवीरजीको चाहिँ घरबाट नै गएर अबिर यात्रा सकत अबिर अबिर त्यहाँ के थप्यो अबिर यात्रा पनि थप्यो र त्यहीँ पञ्ची बाजाका साथ गाउँ सबै घुमाउँदै त्यहाँसम्म ल्याएर चाहिँ डबल माउन्टेन फ्रेममा चाहिँ ऊ बनाइन्छ, फोटो फ्रेम बनाएर दिन्छ। 1,25,000 भन्दा माथिका दानदाताहरूलाई मन्दिर समितिद्वारा नै निर्णय गरेर यो सबै कुराहरू गरिसकेपछि उचित सम्मान त्यहाँभन्दा माथि आएकोलाई फेरि अब उहाँलाई कस्तो किसिमको चाहिँ सम्मान गर्ने, त्यो सबै सम्मान त सकिसकेको छ, त्यो भइसकेको छ, अझ त्यो भन्दा के सम्मान चाहिँ हामीले चाहिँ गरिन्छ। र त्यस्तै अरू भूमि दान गर्न आउनु हुनेहरू आउनुभयो भने र तिनीहरूलाई पनि मन्दिरको आयोजक समितिद्वारा नै तिनीहरूलाई यी सबै शिलालेखमा नाम लेख्नेदेखि लिएर सबै गरेर अझ उहाँलाई अझ विशिष्ट रूपबाट चाहिँ हामीले सम्मान सत्कार चाहिँ गरिन्छ।
1: स्थानीय आमा समूहको सक्रियतामा महायज्ञ आयोजना हुँदैछ, यसमा शिवालय आमा समूहको भूमिका कस्तो रहेको छ?
0: शिवालय आमा समूह चाहिँ एउटा आयोजकको रूपमा चाहिँ उभिनु भएको छ र उहाँहरूकै उसमा अनुसार उहाँहरूकै आवाजमा उहाँहरूले भनेअनुसारको चाहिँ हामीले चाहिँ यो सुरु गरिएको छ। सबै सङ्घ संस्थाहरू मिलेर उहाँलाई सहयोग गरिएको छ र उहाँहरूले पनि बसेर सबै उहाँहरू महिला आमा समूहहरू हुनुहुन्छ, आमा समूह मात्रै नभएर यहीँ विभिन्न किसिमका चाहिँ
1: सङ्घ
0: संस्थाहरू र समितिहरूमा पनि उपसमितिहरूमा कोही आर्थिक समितिमा हुनुहुन्छ, कोही प्रचार प्रसारमा हुनुहुन्छ, कोही व्यवस्थापनमा हुनुहुन्छ, कोही यही यो मूल समितिमा हुनुहुन्छ होइन, कोही अब उसमा पनि हुनुहुन्छ के अरे स्वयंसेवक हुनुहुन्छ, त्यस्तो किसिमको चाहिँ के अरे खाना पानी बाँड्ने पानी समय पानीको समेत हामीले चाहिँ एउटा सुलभ र सजिलो होस् भनेर पानी पनि बेला बेलामा थाप्ने खुवाउने गरेर चाहिँ त्यस्तो पनि एउटा चाहिँ हामीले चाहिँ सानसानो उपसमितिहरू गठन गरेर राखेको छ ताकि त्यहाँ आउने त्यहाँ आएका सबै श्रद्धालु भक्तजनहरूलाई केही कुराको पनि दुःख नहोस्, कष्ट नहोस्, कमी नहोस् भनेर चाहिँ हामीले सबै समितिहरूमा समेटेर चाहिँ राखेको छ र उहाँहरूले पनि राम्रै भूमिका गरिरहनु।
1: मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन आगामी दिनमा के कस्ता योजना अघि बढाउने सोच राख्नुभएको छ?
0: हामीले अब यसलाई चाहिँ धार्मिक पर्यटन रूपमा राख्नको लागि अब त्यहाँ एउटा मन्दिर छ गाउँको,
1: यो मन्दिर त हाइवेसँगै जोडिएको छ,
0: हाइवेसँगै जोडिएको
1: किन भन्दाखेरि हाइवेमा हिँड्ने मानिसहरूलाई चाहिँ एकैछिन रोकेर अनि मन्दिरको दर्शन गरेर जान सक्ने अवस्था छ,
0: जान सक्ने अवस्था नि छ र अनि फेरि के छ आवाज जावाजको लागि सजिलो छ त्यसमा होइन। अब त्यहाँ एउटा स्वस्थानीको कथा अनुसार यो मन्दिर चाहिँ एउटा महादेवकै सतीदेवीलाई जुन स्वस्थानी कथामा लेखेको छ नि सतीदेवीलाई पीठमा बोकेर हिँड्दाखेरि अङ्ग पतन हुँदै जाँदाको क्रममा चाहिँ एउटा चाहिँ छिर्कने स्वर भनेर चाहिँ नाम राखिएको छ। यो छिर्कने स्वर नाम पनि यसरी राखिएको छ कि छिर भनेको चाहिँ कपाल रहेछ, कपाल हो, र कर्ण भनेको टुक्राको कपाल, कपालको टुक्रा खसेको भएर त्यहाँ छिर्कण स्वर छिर्कण हो नाम खास गरेर, तर सजिलोको लागि हामीले के भएको छ छिर्कनेश्वर भनेर चाहिँ पहिलेदेखि नै छिर्कनेश्वर भएको हुनाले यसलाई छिर्कनेश्वर महादेवको नाममा राखिएको छ र यो चाहिँ महादेवसित जोडिएको छ एउटा धार्मिक मन्दिर हो र त्यसैले गर्दाखेरि सबै पर्यटनलाई त्यहाँ बोलाउनु पनि सकिन्छ, आउन पनि सक्छ र त्यति मात्रै नभइकन गाउँको केही पूजापाठहरू गर्नु पऱ्यो भने, कोही व्रतबन्ध गर्नु पऱ्यो भने, कोही सानोतिनो बिहा भयो है सानोतिनो अब गाउँघरमै गर्ने बिहा वर्तनहरू त्यस्ता पनि हुन सक्छन्। त्यहाँ हाम्रो अब भवन पनि छन् प्रशस्त मात्रामा, पानीको पनि प्रशस्त मात्रामा छ, टोयलेटहरू पनि छ त्यहाँ हाम्रो। अब एउटा
1: मन्दिर चाहिँ कति क्षेत्रफलमा फैलिएको छ?
0: मन्दिर त धेरै ठुलोमा छैन, 4 आना जतिमा होला, धेरै ठुलो छैन, तर अरू यता चौतारो छ त्यसैमा जोडिएको होइन, त्यो मन्दिरको भन्दा पनि ठुलो चौतारो छ। अनि त्यसपछि त्यसैसँग एउटा क्लब भवन छ, एउटा चाहिँ अब पहिला वन भवनले गरेको थियो, अहिले चाहिँ भूपु सैनिकले चाहिँ संरक्षण गरेर राखिएको छ। अर्को एउटा भवन पनि छ त्यहाँ ठाँटीको ठाउँमा, एउटा ठाँटी जस्तो किसिमको चाहिँ भवन राखेको छ। यी यावत चिजहरूले गर्दाखेरि त्यहाँ हाम्रो चाहिँ व्रतबन्धन बिहा यताउति गर्नको लागि पनि हामीलाई सजिलो हुन्छ र त्यहाँ ती गर्न थालियो भने गाउँघरका वरिपरिका सबैलाई चाहिँ ठुल्ठुलो रेस्टुरेन्ट गरेर ठुल्ठुलो खर्च गर्नु पनि हामीले त्यहाँबाट चाहिँ जोगाउन सकिन्छ भन्ने हामीले लागेको छ।
1: महायज्ञमा तनाव बाहेक देशका विभिन्न ठाउँबाट भक्तजनहरू आउने अपेक्षा गरिएको छ। बाहिरबाट आउने श्रद्धालुका लागि आवश्यक व्यवस्थापन कसरी मिलाउनुहुन्छ?
0: त्यसरी बाहिरबाट कोही श्रद्धालु भक्तजनहरू आउनुभयो भने हामीसित प्रशस्त मात्रामा बस्ने ठाउँहरू छन्। खाना हामी आफै खुवाउँछौँ र उहाँहरूलाई बस्नको लागि केही प्रब्लम हुँदैन, खुवाउनको लागि केही प्रब्लम हुँदैन। हामी उहाँहरूलाई कति दिन बस्नुहुन्छ हाम्रो महायज्ञभरि उहाँहरूलाई
1: हामीले व्यवस्था मिलाएर
0: हामी पठाउँछौँ।
1: महायज्ञको तयारी अहिलेसम्म कहाँसम्म पुगेको छ? व्यवस्थापनका मुख्य चुनौतीहरू के रहे?
0: व्यवस्थापनमा त्यही हामीलाई खासै त्यस्तो चुनौतीहरू त आएको छैन, सबै कुरो
1: सबै सहज
0: सहजै गरिरहेको छ हामी, किनभने एकजना दुईजना मात्रै लागेको होइन, पुरै गाउँ टोलै लगाएर बनाइएको छ। अलिअलि त्यही हामीलाई त्यो बाँसहरूको चाहिँ अलि धेरै काट्नु पर्नेछ, 40-50 बाँसहरू चाहिँदैछ, त्यो पनि अब काटेर चाहिँ सबै सम्पूर्ण बनाएर अलिक बाँस पुरा गरेर राखेको छ। अब गेट बन्न चाहिँ बाँकी छ, अब त्यो ऊ बन्दैछ, स्टेज बन्दैछ, स्टेज सायद आज भ्याइन्छ होला, अब भोलि गेट बनाइन्छ, र एउटा चाहिँ मण्डप बनाउनु पर्छ, यज्ञ बनाउनु पर्नेछ, त्यो यज्ञ बनाउनु मात्रै बाँकी छ। र त्यो मन्दिरलाई अब हामीले चाहिँ सबै रङ रोकन पनि गरिएको छ, अब ध्वजपातहरू मात्रै जोड्न बाँकी छ, अरू तकरिबन भइसक्यो,
1: 80%
0: जति भइसक्यो, अब हामीलाई 20% बाँकी छ।
1: स्थानीय जनप्रतिनिधि, व्यवसाय सङ्घ संस्था तथा सर्वसाधारणहरूको चाहिँ सहयोग यहाँहरूलाई चाहिँ राम्रो छ?
0: सबैबाट चाहिँ जनप्रतिनिधिहरू पनि आइरहनु भएको छ, त्यहाँ काम गर्नलाई, त्यहाँ हेरेखदेख गर्नलाई जनप्रतिनिधिहरूलाई हामीले अनुगमनसँग त्यहाँ राखिएको छ, अनुगमन पनि गरिरहनु भएको छ, के कति कामहरू भएको छ, के कस्तो चाहिँ बाधा अडचनहरू परेका छन् भनेर आएर सोध्नुहुन्छ, हेर्नुहुन्छ, काम गर्नुहुन्छ र जानुहुन्छ। र सङ्घ संस्थाहरू त अब भइहाल्यो, सङ्घ संस्थाहरू त लागिपरेकै छन्।
1: जस्तै यहाँहरूले प्रचार प्रसारको निम्ति यज्ञ हुँदै गर्दा फेसबुक युट्युब मार्फत चाहिँ डिजिटल मिडियाको प्रयोग गर्ने भन्नुभएको छ, यो कसरी चाहिँ व्यवस्थापन गर्नुभएको छ?
0: यो यसमा चाहिँ हाम्रै अब पत्रकारहरूलाई पनि मिडियाहरूलाई पनि हामीले दिएका छौँ, पत्रकार पत्रबाट नै पत्रिकाहरू पनि निकालिएकै छन्। र त्यस साथसाथै हामीले युट्युब, फेसबुक होइन, टिकटकहरूमा पनि हामीले प्रचार प्रसारको लागि सबै त्यहाँ चाहिँ भएका कार्यक्रमहरूको चाहिँ विषय सूचीहरू त्यसमा भएका चाहिँ
1: प्रत्यक्ष प्रसारण पनि गर्नुहुन्छ,
0: प्रत्यक्ष प्रसार पनि हुन्छ त्यहाँ चाहिँ हामीले चाहिँ जोडिसकेका छौँ। आज त्यो जोड्दै वाइफाई जोड्दैछ, आज त्यहाँ ब्यास उसले चाहिँ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु, ब्यास नेटले पनि त्यहाँबाट चाहिँ आज जोड्दैछ, 7-8 दिनको लागि चाहिँ उहाँहरूले पनि मद्दत गरिरहनु भएको छ। र त्यसबाट चाहिँ हामीले प्रत्यक्ष रूपमा पनि हामीले देखाउन सकिन्छ, गर्न सकिन्छ, गरिन्छ।
1: अहिलेको समयमा धार्मिक कार्यक्रमलाई पर्यटन र संस्कृति संरक्षण र स्थानीय विकाससँग जोड्न कतिको आवश्यक ठान्नुभएको छ?
0: यो त एकदमै जीवनमा नभई नहुने कुरा हो नि। अब धार्मिक पनि चाहियो, हामी अधर्म गरेर चाहिँ नास्तिक भर बस्न सकिँदैन, धार्मिक पनि हो हामी। अब पर्यटन पनि चाहियो हामीलाई, पर्यटन पनि पर्यटकहरू पनि हाम्रो चाहिँ आवश्यक छ, पर्यटक भनेको हाम्रो चाहिँ स्रोतै हुन् होइन। र अर्को चाहिँ सांस्कृतिक पनि हाम्रो त जोगाइराख्नु त हाम्रो चाहिँ मूल कर्तव्य नै हो, हामीले चाहिँ यसलाई चाहिँ पतन भएर जान दिनुहुन्न, यसलाई चाहिँ टेवा दिएर राम्रोसित ख्याल गरेर जोगाउन गरेर राख्नुपर्छ।
1: महायज्ञ सफल बनाउन स्थानीय वासी तथा देश विदेशमा रहेका नेपालीहरूलाई यहाँको विशेष अनुरोध आग्रह के छ?
0: म यहाँ हाम्रा गाउँघरका टोलका देशमा यहाँ देशमा बस्ने र विदेशमा बस्ने भाइ भतिजाहरूलाई पनि म के भन्न चाहन्छु भने सबैजनाले हाम्रो गाउँघरको एउटा धार्मिक कार्यक्रम गर्दैछौँ र यसलाई सेवा गर्नु र गाउँको विकास गर्नको लागि उहाँहरूले पनि पक्कै पनि यसलाई हेरिरहेको छ। हामीले ग्रुपहरू पनि हालिदिएको छौँ, फेसबुक पनि हालेका छौँ, ग्रुप पनि बनाइएको छ, गर्नुहुन्छ भन्ने हामीलाई मलाई आशा लाग्यो।
1: संसारभरि छरिएर रहनुभएका नेपालीहरूले यो कार्यक्रमलाई
0: हेर्छु भनेर भनिरहनु पनि भएको छ कतिपयले त। अब हामी के गर्ने खोइ, हामीले केही पनि पैसा हाल्न पाइएन, केमा हाल्ने हामीले, कसकोलाई कसको नाममा, व्यक्तिको नाम, र उहाँहरूलाई पनि हामीले त्यही स्वयं जति पठाउनु भएको छ त्यही अनुसारको हामीले उहाँ चिट काटेर उहाँलाई फोन र यस उसमा महायज्ञमा तपाईँहरूको आगमन गरेर यहाँहरू पालिदिनु भएमा र यहाँ आइदिनु भएमा र यस महायज्ञलाई सफल पारिदिनु हुन म सबैजनालाई चाहिँ विनम्र अनुरोध गर्दछु। हुनसक्छ सबैजनालाई मैले हामीले चिठी पुऱ्याउन सकिएन होला र हामीले चाहिँ अब उसमा गाडीमा पनि प्रचार प्रसार गरेर हिँडेकै छ, उहाँहरूले सुन्नु भएकै छ
1: फेसबुकमा,
0: फेसबुकमा, युट्युबमा, टिकटकमा, हामीले प्रशस्त मात्रामा हालिदिएको छ, उहाँहरूले थाहा पाउनु भएकै होला र

0: थाहा नपाउनु भएको भए पनि यस एफएमबाट पनि उहाँहरूलाई चाहिँ अवश्य पनि जानकारी हुनेछ। र म यो पनि आग्रह गर्न चाहन्छु कि जो जसले हेर्नुभएको छ, जसले हेर्न सक्नुभएको छैन फेसबुक युट्युब एफएमहरू कहीँ सुन्नु सक्नुभएको छैन भने पनि उहाँहरूलाई नजिकको बस्ने दाजुभाइ दिदीबहिनीहरू जसले चलाउन जान्नुभएको छ फेसबुकहरू नेटहरू चलाउन जान्नुभएको छ उहाँहरूलाई पनि है फलाना ठाउँमा 28 साउन 28 गतिबाट
1: 4 गतिसम्म
0: भदौ 4 गतिसम्म यस्तो छिर्कनेश्वरमा महादेवको छिर्कन भन्ने ठाउँमा यसरी एउटा महायज्ञ चल्दैछ। त्यहाँ जाउँ, त्यहाँको चाहिँ त्यहाँ गएर चाहिँ एउटा चाहिँ धर्मको कार्यमा संलग्न भएर आउँ भन्ने चाहिँ भनिदिनु हुन पनि म अनुरोध गर्दछु।
1: हाम्रो चाहिँ निमन्त्रणलाई स्वीकार गरेर दमौली एफएममा आएर आफ्नो भनाइहरू राखिदिनु भयो, त्यसको लागि दमौली एफएमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। हस्त, नमस्कार।
0: नमस्कार, म हजुरहरूलाई पनि यस एफएमलाई पनि र हजुरलाई पनि म एकदमै धन्यवाद ज्ञापन गर्न चाहन्छु। यो उसमा पनि यो महायज्ञमा पनि आइदिएर हजुरहरूले पनि यसरी नै आज जसरी चाहिँ प्रत्यक्ष प्रसारण गरिदिनु भएको छ त्यसरी नै हाम्रो पनि त्यहाँ प्रत्यक्ष प्रसारण गरिदिनु हुन पनि अनुरोध गर्दछु।
1: हस्
0: हस्, नमस्कार।

हाम्रा पूजनीय पति पिता ससुरा स्वर्गीय मेघनाथ पौडेलज्यूको 13 पुण्यतिथि अर्थात् गौत खाने दिन यही मिति 2083 साल भाद्र 9 गते मङ्गलबारका दिन परेको हुँदा उक्त पितृ कार्यमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। हाम्रो निवासमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन सादर निमन्त्रणा गर्दछौ। यस दुःखद घडीमा यहाँको उपस्थितिले हामीलाई थप आत्मीयता र सान्त्वना प्रदान गर्नेछ। मिति 2083 भाद्र 9 गते मङ्गलबार, समय बिहान 11 बजेदेखि, स्थान व्यास नगरपालिका वडा नम्बर 6 चिन्तुटार निजी निवास, प्रार्थी धर्मपत्नी श्रीमती सुशीला देवी पौडेल, छोरा बुहारी यदुनाथ पौडेल, लक्ष्मी पौडेल, हरिप्रसाद पौडेल, सरस्वती पौडेल, सन्तोष पौडेल, इन्दु पौडेल, ईश्वर पौडेल, लक्ष्मी पौडेल, छोरीहरू सरस्वती सुबेरी, ऋषि बस्ताकोटी, सबिना वाग्ले तथा समस्त पौडेल परिवार।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने। ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिरखाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम ₹2,000 अधिकतम ₹2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ, गण्डकी प्रदेश, नेपाल।

0: आफूले पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे त्यही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: त्यो खरब खरब सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
1: 99 इजी मार्ट दमौली ब्यास्टिन सफा सडक नगरपालिका सन्दै मुक्तिनाथ ब्याङ्कको आडैमा मोबाइल नम्बर 97 4 23 46 118

0: कलेज अफ मेडिकल साइन्सेज भरतपुरको स्वास्थ्य परीक्षण सम्बन्धी सूचना, नसा, पेट, मुटु, हाड जोर्नी, छाला, दाँत तथा मृगौलाको परीक्षण, उपचार र मृगौला प्रत्यारोपण समेतको सेवा उपलब्ध भएको अत्याधुनिक सुविधा सम्पन्न यस कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा विषय विशेषज्ञहरूद्वारा स्वास्थ्य परीक्षण भइरहेको छ।
1: टिकट शुल्क रु 50 मात्र। समय हरेक दिन बिहान 9 बजेदेखि बेलुकी 5 बजेसम्म।
2: हाम्रा विशेषताहरू:
1: हेमोडायलासिस सहित मुटुको सबै प्रकारको उपचार सेवा,
2: अति विशिष्ट सघन उपचार कक्ष,
1: एमआरआई, सिटी स्क्यान र डिजिटल सेवा,
2: सबै प्रकारका सूक्ष्म शल्यक्रिया सेवा,
1: भिडियो तथा इन्डोस्कोपी सेवा,
2: फिजियोथेरापी तथा रेडियोग्राफी सेवा,
1: फोक्सोको परीक्षणका लागि इइजी र अडियोग्राफी सेवा,
2: अत्याधुनिक अटोमेटिक मेसिन सहितको प्रयोगशाला,
1: डायग्नोस्टिक र थेराप्युटिक तथा अर्थोस्कोपी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा।
1: विस्तृत जानकारीका लागि कलेज अफ मेडिकल साइन्सेज नेपाल भरतपुर चितवन, सम्पर्क नम्बर 056525012, 056525013।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9017-15-08-98, 9464-63-85।

0: बहिनी काजल लाको
1: गर्जन
0: लाग्नु भएको
2: हजुर हो नि
0: समय खराब छ रात पनि लागिसक्यो उजिल नहुँदै हिँड्नु हुँदैन बरु रत्न नाच्न है
1: हुन्छ हुन्छ ल जाउँ जाउँ जाउँ

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज बतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन बनौली तनौले ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह टोल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषयवस्तु सहकारी र महिला सशक्तिकरण। प्रतिगीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार ₹15,000, दोस्रो पुरस्कार ₹10,000, तेस्रो पुरस्कार ₹5,000, दुई समूहलाई सान्त्वना पुरस्कार ₹3,000, सर्वोत्कृष्ट नृत्य उपहार ₹2,000। प्रति समूह संख्या बढीमा 12 जना वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका 3 तन।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाई पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि फुल्दै त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ।
0: त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भनी दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
0: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवामा।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059549080 र 98295317। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन। फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन, ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू, आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
2: मगर इलेक्ट्रोनिक्स, भ्यास दुई डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
2: 98460403014।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहु। सम्पर्क नम्बर 98410-0061, 98063-7344।

0: ओली एफएम 94.2 समुदाय को आवाज।
1: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
2: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
1: अनि त्यो कहाँ पाइन्छ त?
2: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
3: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
3: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
4: फर्निचर उद्योग
3: ब्यास 11 मुसे खोला 10 भाई नयाँ पुल, मोबाइल नम्बर 98164 66 86,
2: 98563 34 234।
3: एक सेट मिनी हार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
5: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुन चाँदीको पसल रोजिना बराली सुन चाँदी पसलमा जानुपर्छ।
3: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा, मोबाइल नम्बर 98560-25380, 98-14-18-52-18 र 98-065-15-332।

हाम्रा पूजनीय पति पिता ससुरा स्वर्गीय मेघनाथ पौडेलज्यूको 13 पुण्यतिथि अर्थात् गौत खाने दिन यही मिति 2083 साल भाद्र 9 गते मङ्गलबारका दिन परेको हुँदा उक्त पितृ कार्यमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। हाम्रो निवासमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन सादर निमन्त्रणा गर्दछौ। यस दुःखद घडीमा यहाँको उपस्थितिले हामीलाई थप आत्मीयता र सान्त्वना प्रदान गर्नेछ। मिति 2083 भाद्र 9 गते मङ्गलबार, समय बिहान 11 बजेदेखि, स्थान व्यास नगरपालिका वडा नम्बर 6 चिन्तुटार निजी निवास, प्रार्थी धर्मपत्नी श्रीमती सुशीला देवी पौडेल, छोरा बुहारी यदुनाथ पौडेल, लक्ष्मी पौडेल, हरिप्रसाद पौडेल, सरस्वती पौडेल, सन्तोष पौडेल, इन्दु पौडेल, ईश्वर पौडेल, लक्ष्मी पौडेल, छोरीहरू सरस्वती सुबेरी, ऋषि बस्ताकोटी, सबिना वाग्ले तथा समस्त पौडेल परिवार।

0: 94.2 दमौली FM समुदाय को आवाज।
1: अरे चटपट आयो, चटपट हाँ चटपट आयो चटपट।
2: अरे यो चटपटे वाला दाई त बाहिर गएको थियो त, कहिले फर्केछ?
3: त्यही त फर्क्यो होला, छोड दे।
2: अनि अहिले चाहिँ कहाँ गइरहेछ?
4: कहाँ जानु नि, त्यही सम्झनाबाट त गयो होला। के रे,
1: किन हो त्यसरी माया मारल बा?

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: आफूले पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गए है नानी अहिलेलाई
0: काका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल चार्नु पर्दैन नि काका
1: यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट दमौली व्यास्तिन सफा सडक नगरपालिका सँगै मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडि पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 9816161326, 9843006605, 9819113627, 0665650025।
3: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङरोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059049080 र 98295177013। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यस्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन,

0: दमौली एफएम 94.2 मेगाहर्ट्ज सामुदायिक आवाज।
1: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
2: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
1: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
2: फुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि फुल्दै त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट पजारिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
1: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउलाई लिएर जान्छु नि।
2: बरु छिटै जानुहोस् त, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु देखेर भन्दा त निकै सस्तोमा छ र नि त।
1: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
2: भने दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
1: भन त भन।
2: 98569437।
1: फेरि एकपटक भन त।
2: 98569437।
3: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवा।

0: सूचना सूचना सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन बनौली तनौली ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह तेल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्रीकृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास तीन अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषयवस्तु सहकारी र महिला सशक्तिकरण। प्रति गीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार ₹15,000, दोस्रो पुरस्कार ₹10,000, तेस्रो पुरस्कार ₹5,000, दुई समूहलाई सान्त्वना पुरस्कार ₹3,000, सर्वोत्कृष्ट नृत्य उपहार ₹2,000। प्रति समूह संख्या बढीमा 12 जना, वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोज ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका तीन तना।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9452082000।

0: हैन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840001, 9066, 73344।
3: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
4: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
3: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
4: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ। उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
3: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844654936, 9865414337।
4: व्यास 3 प्रशासन चोक, दमौली।

हाम्रा पूजनीय पति पिता ससुरा स्वर्गीय मेघनाथ पौडेलज्यूको 13 पुण्यतिथि अर्थात् गौत खाने दिन यही मिति 2083 साल भाद्र 9 गते मङ्गलबारका दिन परेको हुँदा उक्त पितृकार्यमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। हाम्रो निवासमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन सादर निमन्त्रणा गर्दछौँ। यस दुःखद घडीमा यहाँको उपस्थितिले हामीलाई थप आत्मीयता र सान्त्वना प्रदान गर्नेछ। मिति 2083 भाद्र 9 गते मङ्गलबार, समय बिहान 11 बजेदेखि, स्थान व्यास नगरपालिका वडा नम्बर 6 चिन्तुटार निजी निवास, प्रार्थी धर्मपत्नी श्रीमती सुशीला देवी पौडेल, छोरा बुहारी यदुनाथ पौडेल, लक्ष्मी पौडेल, हरिप्रसाद पौडेल, सरस्वती पौडेल, सन्तोष पौडेल, इन्दु पौडेल, ईश्वर पौडेल, लक्ष्मी पौडेल, छोरीहरू सरस्वती सुवेदी, ऋषि बस्ताकोटी, सबिना वाग्ले तथा समस्त पौडेल परिवार।

0: आफूले पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे त्यही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल चार्नु पर्दैन नि काका
1: यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
1: 99 इजी मार्ट दमौली सफा सडक नगरपालिका सन्दै मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97 4 23 46 118

0: होइन सन्देश, के भयो तिमीलाई? बडो चिन्तामा देखिन्छौ त, के सोचिरहेछौ?
1: लौरी हुने सपना थियो, भर्तु नजाऊ भनेको दाँत भनी केलहार सत्यनाश पारो।
0: ए यति कुरामा नि के को टेन्सन लिएर होला? ढोरबराई डेन्टल केयरमा जाऊ न, तिम्रो समस्याको समाधान त्यही हुन्छ।
1: विगत दुई दशकदेखि निरन्तर सेवा दिइरहेको तनोवासीको मन जित्न सफल एकमात्र पुरानो तथा भरपर्दो दन्त उपचार केन्द्र ढोरबराई डेन्टल केयर सेन्टरमा दाँत, मुख तथा गिजा सम्बन्धी रोगको उपचार गराई समय र पैसाको बचत गर्नुहोस्। विश्वास तपाईँको सेवा हाम्रो, हाम्रा सेवाहरू नदुखेकन
0: नमिलेको दाँतहरू मिलाउने,
1: दाँत सफा गर्ने र टल्काउने, मुख गनाउने रोगको उपचार, मुखमा पुरै दाँत राख्ने,
0: भर्ती हुने युवा युवतीलाई ग्यारेन्टीका साथ दाँत लगाउने तथा नचिनिने गरी भर्ने, दाँतको एक्सरे सेवा आदि। सम्पर्क ढोरबराई डेन्टल केयर सेन्टर, भोलेटार चोक, दमौली। फोन नम्बर 9846065102, 9864470480। पुनश शनिबार सेवा बन्द रहनेछ।
2: सिद्धार्थ ब्याङ्कर क्यारे जनहितरी जारी सन्देश।
3: सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँ भरिलाई।
4: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्री खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
5: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
4: 9058500700,
5: 9846040344।

सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल। ब्यास नगरपालिका नगर कार्यपालिका।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौं। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौं। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौं। साँझ र राति जंगली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौं। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौं। जंगलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जंगलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौं। घाँस दाउराका लागि जंगल वा जंगल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौं। मानव बस्ती आसपासको जंगलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर

0: दाई केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि, स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0656 63 7 15 र 98 41 12 07 40।
2: समुदायको आवाज।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0 65 63 7 15 र 98 41 12 07 40।

0: आफूले पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरयाकी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गए है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल चार्नु पर्दैन नि काका
1: त्यो खरब खरब सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट लिएको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट दमौली व्यास्तिन सफा सडक नगरपालिका सन्वी मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97 4 23 46 118

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेर्स खुलेको छ नि। अनि नि फुललाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त हरेक सामान चितवन कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भनी दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवा।

0: सूचना सूचना सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन बनौली तनहुँले ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह तेल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषय वस्तु सहकारी र महिला सशक्तिकरण। प्रति गीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार रु 15,000, दोस्रो पुरस्कार रु 10,000, तेस्रो पुरस्कार रु 5,000, दुई समूहलाई सान्त्वना पुरस्कार रु 3,000, सर्वोत्कृष्ट नृत्य उपहार रु 2,000। प्रति समूह संख्या बढीमा 12 जना वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका 3 तनाव।

हाम्रा पूजनीय पति पिता ससुरा स्वर्गीय मेघनाथ पौडेलज्यूको 13 पुण्यतिथि अर्थात् गौत खाने दिन यही मिति 2083 साल भाद्र 9 गते मङ्गलबारका दिन परेको हुँदा उक्त पितृ कार्यमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। हाम्रो निवासमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन सादर निमन्त्रणा गर्दछौँ। यस दुःखद घडीमा यहाँको उपस्थितिले हामीलाई थप आत्मीयता र सान्त्वना प्रदान गर्नेछ। मिति 2083 भाद्र 9 गते मङ्गलबार, समय बिहान 11 बजेदेखि, स्थान व्यास नगरपालिका वडा नम्बर 6 चिन्तुटार निजी निवास, प्रार्थी धर्मपत्नी श्रीमती सुशीला देवी पौडेल, छोरा बुहारी यदुनाथ पौडेल, लक्ष्मी पौडेल, हरिप्रसाद पौडेल, सरस्वती पौडेल, सन्तोष पौडेल, इन्दु पौडेल, ईश्वर पौडेल, लक्ष्मी पौडेल, छोरीहरू सरस्वती सुवेदी, ऋषि बस्ताकोटी, सबिना वाग्ले तथा समस्त पौडेल परिवार।

0: किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ताबन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ताबन्दीमा ल्याएको छ। नयाँ सुरुम नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 9085800700,
1: 9460404.

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू असला सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर संजय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग, चोक दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0-33-85।
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। आल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
4: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड आल्मुनियम उद्योग, मोबाइल 9846-14-438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
4: व्यास 3, दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
4: व्यास 11, मुसे खोला 10 भाई, नयाँ पुल। मोबाइल नम्बर 9816-64-66-83,
3: 9855-43-234।
4: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
6: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
4: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, व्यास 3, सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9855-25-380, 9814-5852 र 9865-15-332।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाइ पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि फुललाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् त, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिजोबन कुखुरा भन्दा त निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: छ नि दाइ, मोबाइलमा टिपिहाल्नुहोस्
0: त भन।
1: 98 560 79 437
0: फेरि एकपटक भन त।
1: 98 560 79 437
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवामा।

0: आफूले पनि सँगै लिएर कतै भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: त्यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुले त छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट दमौली ब्यास्टिन सफा सडक नगरपालिका सन्वे मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97 4 23 46 118

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653119, 98567739।
0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
3: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
3: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
3: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
4: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्। र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
5: समुदायको आवाज।
6: हाम्रा पूजनीय पति, पिता, ससुरा स्वर्गीय मेघनाथ पौडेलज्यूको 13 पुण्यतिथि अर्थात् गौत खाने दिन, यही मिति 2083 साल भाद्र 9 गते मङ्गलबारका दिन परेको हुँदा उक्त पितृ कार्यमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। हाम्रो निवासमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन सादर निमन्त्रणा गर्दछौँ। यस दुःखद घडीमा यहाँको उपस्थितिले हामीलाई थप आत्मीयता र सान्त्वना प्रदान गर्नेछ। मिति 2083 भाद्र 9 गते मङ्गलबार, समय बिहान 11 बजेदेखि, स्थान ब्यास नगरपालिका वडा नम्बर 6 चिन्तुटार निजी निवास, प्रार्थी धर्मपत्नी श्रीमती सुशीला देवी पौडेल, छोरा बुहारी यदुनाथ पौडेल, लक्ष्मी पौडेल, हरिप्रसाद पौडेल, सरस्वती पौडेल, सन्तोष पौडेल, इन्दु पौडेल, ईश्वर पौडेल, लक्ष्मी पौडेल, छोरीहरू सरस्वती सुवेदी, ऋषि बस्ताकोटी, सबिना वाग्ले तथा समस्त पौडेल परिवार।

0: सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन दनौली तनौली ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह टोल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषयवस्तु सहकारी र महिला सशक्तिकरण। प्रतिगीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार ₹15,000, दोस्रो पुरस्कार ₹10,000, तेस्रो पुरस्कार ₹5,000, दुई समूहलाई सान्त्वना पुरस्कार ₹3,000, सर्वोत्कृष्ट नृत्य उपहार ₹2,000। प्रति समूह संख्या बढीमा 12 जना वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9742582000।
4: सामाजिक सञ्जाल जी छ्यानले झाँझीमरी बुझीमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसो सु खन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिबा वेबसाइट ना URL चेक लना आछेवा घटना तल आपिबै लागि समय समयरी आफै न पासपोर्ट फेरदिल परिमो नुई तोय तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
5: सतर्क तन ठगे तब त क्या जोगिना
6: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई।

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड कालिका मार्ग चोक दमौली तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0385।
2: सम्पूर्ण जीन्स आइटमका लागि सबैको रोजाइ ओम फेन्सी, ब्यास 2 न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9865-17-350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स, ब्यास 4 सिमलटार, निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9865-17-350। दाई, केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
3: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
2: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
3: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास 2 न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0665-63-715 र 9841-12-0740।

0: छैन ए ठुल्दै यस्तो पानी परेको बेलामा के बढाल्दै हुनुहुन्छ भने
1: के गर्नु त बहिनी, वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
0: ल दाई पनि टाइल्स लगाइदिनुहोस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
1: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
0: ठुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अम्रेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि ठुल्दै त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
1: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउलाई लिएर जान्छु नि।
0: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त हरेक सामान चिटो गर्नु कुखुरा भन्दा त निकै सस्तोमा छ र नि त।
1: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
0: हो नि दाई, मोबाइलमा टिपिहाल्नुहोस् त।
1: भन त भन।
0: 98560-79437।
1: फेरि एकपटक भन त।
0: 98560-79437।
1: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अम्रेली। गुरुस्तरमा विश्वास सेवामा सन्तुष्टि।

0: ल्याउनु नि दाई। हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4 मेन रोड, दमौली तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 65 565 025।
2: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मरमत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2 डाङ्री खोल्सी, दमौली तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
2: 98 058 00 700,
1: 98 460 40 344।
3: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 98567739।
0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
3: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे, पदमचोकमा पो रहेछ त।
3: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
4: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट, पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
3: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 98410-0061, 98066-73344।
5: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
6: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
5: ए हो, म त त्यतैतिर लागेँ कान्छा।
6: हुन्छ हुन्छ दाई।
0: बन्दीपुरे कान्छाको मासु पसल, ब्यास दुई, गणेशमान चोक, दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह, भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
7: प्रोप्राइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 72, 97 4 52 82 0 0 0।

0: आफूले पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: काका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: त्यो खरब खरब सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट दमौली ब्यास्टिन सफा सडक नगरपालिका सन्वे मुक्तिनाथ ब्याङ्कको आडैमा मोबाइल नम्बर 97 4 23 46 118

0: सामाजिक सञ्जाल री छ्यानली जाँझिमरी बुझिमरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सु खन क्या खलो सुजी पिमिलो खन यामु बिमारी छ्यानले खोना दे खुल्दिब वेबसाइट ना युआरएल चेक लना आछेवा घटना तल आफै लागि समय समयरी आफैना पासपोर्ट फेरदिल परिमो न्युए तोए तारी शङ्ख लैदी विषा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: होइन हो माइली मलाई त ढाकाको टोपी दौरा सुरुवाल कोट चाहिएको थियो दमौली बजार भरि खोजे कतै देखिन त
5: ढाकाको हातले बुनेका कपडाहरू ढाका टोपी दौरा सुरुवाल ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी
4: हो र कति खोजे पदमचोकमा पो रहेछ त
5: हो नि दिदी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी दोपट्टा साडी दौरा सुरुवाल कोट पाइन्ट सर्ट जनजाति ड्रेसहरू कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि
4: विवाह व्रत बन्ध पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी म त
6: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी टोपी दौरा सुरुवाल चप्पल कोट पाइन्ट झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ
5: प्रोप्राइटर विष्णु एन्ड कला निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग ब्यास दुई पदमचोक दमौली तनहु सम्पर्क नम्बर 9840001 9806673344
7: आहा, कति राम्रो बगैँचा बनाउनु भएको कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू
8: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि
7: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो त्यही जानु पर्ला
8: हुन्छ गइहाल्नुहोस् एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुपथ मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ
7: प्रोप्राइटर गम्भीर दास नेपाल मोबाइल नम्बर 9844694036 9805141437
8: ब्यास 3 प्रशासन चोक दमौली
9: दमौलिया FM 94.2 समुदायको आवाज

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू असला सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 सम्म जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

हाम्रा पूजनीय पति पिता ससुरा स्वर्गीय मेघनाथ पौडेलज्यूको 13 पुण्यतिथि अर्थात् गौत खाने दिन यही मिति 2083 साल भाद्र 9 गते मङ्गलबारका दिन परेको हुँदा उक्त पितृ कार्यमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। हाम्रो निवासमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन सादर निमन्त्रणा गर्दछौँ। यस दुःखद घडीमा यहाँको उपस्थितिले हामीलाई थप आत्मीयता र सान्त्वना प्रदान गर्नेछ। मिति 2083 भाद्र 9 गते मङ्गलबार, समय बिहान 11 बजेदेखि, स्थान व्यास नगरपालिका वडा नम्बर 6 चिन्तुटार निजी निवास, प्रार्थी धर्मपत्नी श्रीमती सुशीला देवी पौडेल, छोरा बुहारी यदुनाथ पौडेल, लक्ष्मी पौडेल, हरिप्रसाद पौडेल, सरस्वती पौडेल, सन्तोष पौडेल, इन्दु पौडेल, ईश्वर पौडेल, लक्ष्मी पौडेल, छोरीहरू सरस्वती सुबेरी, ऋषि बस्ताकोटी, सबिना वाग्ले तथा समस्त पौडेल परिवार।

डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौं। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वनभित्र जाँदा समूह जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू वन कार्यालय र प्रहरीलाई जानकारी गराऊ।

0: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार कोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
1: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
0: अनि त्यो कहाँ पाइन्छ त?
1: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
2: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 98464 14 438।
3: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, सोरुम
2: ब्यास 3 दुर्गा मन्दिर लाइन मेन रोड दमौली,
3: फर्निचर उद्योग
2: ब्यास 11 मुसे खोला 10 भाइ नयाँ पुल, मोबाइल नम्बर 98164 66 86
1: 98563 43 234।
4: 94.2 दमौली FM समुदायको आवाज।

0: सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास टिम बनौली तनौले ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह टोल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्रीकृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषयवस्तु सहकारी र महिला सशक्तिकरण। प्रति गीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार ₹15,000, दोस्रो पुरस्कार ₹10,000, तेस्रो पुरस्कार ₹5,000, दुई समूहलाई सान्त्वना पुरस्कार ₹3,000, सर्वोत्कृष्ट नृत्य उपहार ₹2,000। प्रति समूह संख्या बढीमा 12 जना वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोज ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका 3 तनाव।

संसदमा गृह प्रशासनको आलोचना, अनुसन्धानमा प्रचारमुखी शैली अपनाएको भन्दै विरोध, गरिमा हत्या आरोपितको बयान भिडियो सार्वजनिक गर्ने एक प्रहरी पक्राउ, अन्य पाँच प्रहरीमाथि पनि अनुसन्धान जारी। उदयपुरमा स्कूल बस र अटो ठोकिँदा दुई महिलाको मृत्यु, तीनजना घाइते। नागढुङ्गा सुरुङ मार्गमा निजी सवारीलाई प्रवेश अनुमति, बिहान 9 देखि 6 बजेसम्म सुरुङ खुल्ला हुने। चल्ला बोकेर कुखुरा पालक किसान सड़कमा, उत्पादन लागत अनुसारको मूल्य सहितका माग। पशुपतिनाथमा 325 जना भक्तजनद्वारा विशेष पूजा। भारतको तमिलनाडुमा कम आय भएकालाई वर्षमा 3 वटा ग्यास सिलिण्डर निशुल्क, 1 करोड 30 लाख परिवार लाभान्वित हुने। गाजामा अन्तर्राष्ट्रिय बल खटाउन इजरायलमा छलफल। र टफ T20 सिरिजमा नेपाल र होबार्ट हुरिकेन्सको खेल आज, दुवै टोली पहिलो जितको खोजीमा। मुस्ताङमा असोज 8 देखि थाक खेलकुद प्रतियोगिता हुने।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। अनुसन्धान प्रक्रियामा सांसदहरूको प्रश्न सम्बन्धी खबरबाट गृह मन्त्रालय र प्रहरीले अनुसन्धानका क्रममा देखाएको प्रचारमुखी प्रवृत्तिप्रति संसदमा सांसदहरूले आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका महामन्त्री एवं सांसद विपिन कुमार आचार्यले बाराखी तीन शिया बालिका गरिमा चौधरी हत्या प्रकरण र काठमाडौँको होस्टेलमा मृत भेटिएका वसन्त कालाखेतीको घटनालाई लिएर गृह प्रशासनको आलोचना गर्नुभएको छ। पीड़ित परिवारलाई मन्त्रालयमा ल्याएर भिडियो खिच्ने र हत्कडी लगाइएका आरोपितको सोधपूछ दृश्य सार्वजनिक गर्ने कार्यले कानूनी राज्यको उपहास गरेको सांसद आचार्यले बताउनुभयो। उहाँले प्रचार छाडेर सरकारलाई वास्तविक न्याय र नागरिकको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभएको छ। त्यस्तै नेपाली कंग्रेसकी सांसद प्रमिला कुमारी गछदारले जघन्य अपराधका घटनामा सम्झौता गरेर स्थानीय प्रशासन र कानूनलाई कमजोर बनाउन नहुने बताउनु भएको छ। राष्ट्रपाकी सांसद श्रद्धा कुवरले महिला र बालिकामाथि हुने हिंसा अन्त्यका लागि कड़ा कानून कार्यान्वयनका साथै समाजको सोच बदल्नुपर्नेमा जोड़ दिनुभएको छ। बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्या प्रकरणमा संलग्न आरोपित किशोरको बयान भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एकजना प्रहरी पक्राउ परेका छन्। अनुसन्धान कक्षमा किशोरले दिएको बयानको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालयले अनुसन्धान अघि बढ़ाएको थियो। भिडियो खिच्ने व्यक्तिबाटै उक्त दृश्य बाहिरिएको भेटिएपछि ती प्रहरीलाई नियन्त्रणमा लिई फौजदारी कसुरमा कार्यवाही प्रक्रिया अघि बढ़ाइएको बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुवरले जानकारी दिनुभएको छ। बयान लिने क्रममा सो ठाउँमा खटिएका अन्य पाँच जना प्रहरीमाथि पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। संघीय संसदमा दर्ता भएका तीनवटा महत्वपूर्ण विधेयकहरूमाथि सांसदहरूले आधा दर्जनभन्दा बढ़ी फरक फरक विषयमा दर्जनौं संशोधन प्रस्ताव दर्ता गराएका छन्। प्रतिनिधि सभामा अगाडि बढ़ेका खानी तथा खनिज पदार्थ विधेयकमा 35 र राहदानी पहिलो संशोधन विधेयक 2083 17 संशोधन प्रस्ताव परेका छन्। संसद सचिवालयका अधिकृत जयराम खड्काका अनुसार दर्ता भएका यी एकल तथा समूहगत प्रस्तावहरूलाई एकीकृत गर्ने काम भइरहेको छ। यसैगरी प्रमुख डोलप्रसाद अर्यालले छलफलका लागि स्वीकृत गर्नुभएको संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी संशोधन विधेयकमा 9 सांसदले 10 प्रस्ताव दर्ता गराएका छन्। संसद सचिवालयका अनुसार सबै संशोधन एकीकृत भएपछि मात्र विधेयकहरू छलफलका लागि अगाडि बढ़ाइनेछ। नेपाली कंग्रेसको आगामी महाधिवेशन रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउबा र नेता पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुग्नु भएको छ। दुवै नेताहरूले वारिस मार्फत अदालतमा छुट्टा छुट्टै रिट निवेदन पेश गर्नुभएको हो। देउबाले महाधिवेशन रोक्न माग गर्दै नयाँ रिट दिनुभएको छ भने खड्काले यसअघि नै पुनरावलोकन मुद्दामा सँगै राखेर सुनवाई गर्न पूरक निवेदन दिनुभएको छ। दुवै निवेदन अहिले सर्वोच्चको अध्ययनकै क्रममा रहेका छन्। यसअघि कंग्रेस केन्द्रीय समितिले आगामी असोज 16 19 गतेसम्म 15 महाधिवेशन गर्ने गरी कार्यतालिका स्वीकृत गरिसकेको छ। सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको घरबाट बरामद सामग्री सहित 24 घण्टाभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ। न्यायाधीश निरूप धोष निरौलाको इजलासले प्रसाईलाई घर बाहिर आवत जावतमा रोक लगाउनुको कारण 24 घण्टाभित्र पेश गर्न आदेश दिएको हो। अदालतले गत भदौ 4 भक्तपुर स्थित घर खान तलासी गर्दा बरामद गरिएका सामग्रीहरू समेत पेशीका दिन उपस्थित गराउन जिल्ला प्रहरी परिसर भक्तपुरलाई भनेको छ। नियन्त्रणमा राखिएको र घर खान तलासी गरिएको विषयलाई चुनौती दिँदै उहाँकी पत्नी उमा प्रसाईले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नुभएको थियो। उदयपुरको बेलखा नगरपालिका 5 जहडामा स्कूल बस र अटो ठोकिँदा 2 महिलाको मृत्यु भएको छ भने 3 घाइते भएका छन्। अटो र सफ सफल आदर्श बोर्डिङ स्कूलको बस एक आपसमा ठोकिएका हुन्। दुर्घटनामा घाइते भएका अटोमा सवार पाँचैजनालाई उपचारका लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा दुईजनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा बेलुका पाँच कि 34 वर्षीय मन्दिरा मगर र अर्की एक पहिचान नखुलेकी महिला छन्। दुर्घटनामा परि घाइते अटो चालक सहित तीनै जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नु होला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आजमा आजदेखि कार, जीप र भ्यान जस्ता साना निजी सवारी साधनका लागि पनि खुल्ला भएको छ। सड़क विभागका अनुसार बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म 9 सिटसम्मका साना सवारीले यो मार्ग प्रयोग गर्न पाउनेछन्। सुरुङ मार्ग सञ्चालनमा आएपछि नागढुङ्गाको उकालो सड़कको विकल्प तयार भएको छ। यसअघि साउने 11 गते उद्घाटन भएको सुरुङ मार्गमा एम्बुलेन्स, आपतकालीन र सरकारी सवारीलाई मात्र चलाउन दिइएको थियो। हालै परीक्षणका रूपमा सञ्चालन गरिएको र अवस्था हेरेर समय बढाउँदै लैजाने तयारी छ। सुरुङ मार्गभित्र 40 किलोमिटर प्रति घण्टाको गतिसीमा हेडलाइट अनिवार्य गर्नु बाल्नुपर्ने र ओभरटेक गर्न नपाइने नियम लागू गरिएको छ। दुई पाङ्रे सवारी, पैदल यात्री र प्रज्वलनशील पदार्थ बोकेका गाडीलाई भने सुरुङ मार्ग प्रवेशमा रोक लगाइएको छ। काठमाडौँको माइती घरमा कुखुराका चल्ला सहित उपस्थित भएर कुखुरा पालक किसानले प्रदर्शन गरेका छन्। उत्पादन लागत अनुसारको मूल्य पाउनुपर्ने र बजारमा बिचौलियाको प्रभाव अन्त्य हुनुपर्ने माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन्। किसानहरूले कृषि वन तथा वातावरण मन्त्री समक्ष 12 बुँदे माग पत्र समेत बुझाएका छन्। उनीहरूले भारतबाट हुने अवैध कुखुरा र चल्लाको तस्करी रोक्न, चल्ला र दानाको गुणस्तर मापन गर्न तथा किसानलाई नै मूल्य निर्धारणको अधिकार दिन आग्रह गरेका छन्। यस्तै सातै प्रदेशमा कुखुरा भण्डारण केन्द्र बनाउन र सहज रूपमा दैनिक बजार मूल्य थाहा पाउने व्यवस्था मिलाउन पनि उनीहरूले माग गरेका छन्। पशुपतिनाथ मन्दिरमा आज 325 जना भक्तजनले विशेष पूजा गरेका छन्। चन्द्रमास अनुसार श्रावण महिनाको अन्तिम सोमबार परेकाले बिहानैदेखि मन्दिर परिसरमा दर्शनार्थीको बाक्लो उपस्थिति छ। अघिल्लो सोमबार करिब 300 जनाले विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य केदारमान भण्डारीले बताउनुभयो। हाम्रा चाडपर्वहरू चन्द्रमासकै आधारमा मनाइने भएकाले आज पनि पशुपति क्षेत्रमा उल्लेख्य संख्यामा भक्तजनहरू पूजा आराधनाका लागि भेला भएका कोषले जनाएको छ। यस्तै साउनको अन्तिम सोमबार कपिल वस्तुको तैलेश्वरनाथ महादेव मन्दिरमा सयौं श्रद्धालुले 4 किलोमिटर घस्रदै जलार्पण गरेका छन्। बाणगंगा नदीको रामघाटमा स्नान गरे आइतबार मध्यरातीदेखि यात्रा शुरू गरेका भक्तजनहरू 8 देखि 10 घण्टा घस्रिएर मन्दिर पुगेका हुन्। कपिल वस्तु, रूपन्देही र अर्घाखाँचीका साथै सीमावर्ती भारतीय जिल्लाहरूबाट आएका श्रद्धालुहरू समेत यस कठिन जल यात्रामा सहभागी भएका थिए। सरकारले 27 जना राजपत्रांकित प्रथम श्रेणी सहसचिव र सोसरहका कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको छ। हालै बसेको मन्त्री परिषदको बैठकको निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय, संवैधानिक आयोग, प्रदेश र स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो। सरुवा सूची अनुसार अख्तियार दुरूपयोग अनुसन्धान आयोगका वेद प्रसाद भण्डारीलाई अर्थ मन्त्रालय र रामबहादुर कुरुम्बाङलाई कर्णाली प्रदेश को मुख्यमन्त्री कार्यालयमा खटाइएको छ। यस्तै स्वास्थ्य मन्त्रालयका गोविन्द प्रसाद अधिकारी, लगानी बोर्डकी सुनिता नेपाल र पूर्वाधार मन्त्रालयका रामहरि पोखरेललाई अख्तियारमा लगिएको छ भने गृह मन्त्रालयमा कार्यरत राजन पौडेललाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: एनबीएल अटो लोन,
3: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
2: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। भारतको तमिलनाडु सरकारले कम आय भएका परिवारलाई वर्षमा तीनवटा खाना पकाउने ग्यास सिलिण्डर निशुल्क उपलब्ध गराउने घोषणा गरेको छ। वार्षिक 2.5 लाख भारू भन्दा कम आय भएका परिवारका लागि लक्ष्य गरी अन्नपूर्ण सुपर सिक्स योजना ल्याइएको हो। यो योजनाबाट करिब 1.3 करोड परिवार लाभान्वित हुने र राज्य सरकारलाई वार्षिक करिब 4,000 करोड भारू दायित्व पर्ने अनुमान गरिएको छ। उता गाजामा अन्तर्राष्ट्रिय सुरक्षा बल परिचालन गर्ने विषयमा छलफल गर्न युगाण्डा र बुरुन्डीका सैन्य अधिकारीहरूले इजरायलको भ्रमण गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बोर्ड अफ विसले गाजामा शान्ति कायम राख्न करिब 20,000 सैनिक रहेको अन्तर्राष्ट्रिय स्थितिकरण बल तैनाथ गर्ने योजना बनाएको छ। सोही योजना अन्तर्गत युगाण्डाले संसदबाट स्वीकृत लिएर 1,200 सैनिक पठाउने तयारी अन्तिम चरणमा पुर्याएको छ भने बुरुन्डीले पनि सहभागिताका लागि इच्छा देखाएको छ। अब खेलकुद। अस्ट्रेलियामा जारी टफ एन्टी ट्वेन्टी सिरिज अन्तर्गत नेपाल ए टोली आज होबार्ट हुरिकेन्स एकाडेमीसँग प्रतिस्पर्धा गर्दैछ। डर्बिन स्थित मरेरा क्रिकेट ग्राउण्डमा अहिले केही बेरमा खेल शुरू हुनेछ। सिरिजमा दुवै टोलीले आफ्ना अघिल्ला 2-2 खेल गुमाएकाले अंक तालिकामा पहिलो जित दर्ता गर्ने होडमा मैदान उत्रिनेछन्। यसअघि सन् 2025 टफ एन्ड सिरिज

नेपाली खबरमा मुख्य मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। संसदमा गृह प्रशासनको आलोचना, अनुसन्धानमा प्रचारमुखी शैली अपनाएको भन्दै विरोध। गरिमा हत्या आरोपितको बयान भिडियो सार्वजनिक गर्ने एक प्रहरी पक्राउ, अन्य पाँच प्रहरीमाथि पनि अनुसन्धान जारी। उदयपुरमा बस र अटो ठोकिँदा दुई महिलाको मृत्यु, तीनजना घाइते। नागढुङ्गा सुरुङ मार्गमा निजी सवारीलाई प्रवेश अनुमति बिहान 9 देखि 6 बजेसम्म सुरुङ खुल्ला। चल्ला बोकेर कुखुरा पालक किसान सड़कमा उत्पादन लागत अनुसारको मूल्य सहितका माग। पशुपतिनाथमा 325 जना भक्तजनद्वारा विशेष पूजा। भारतको तमिलनाडुमा कम आय भएकालाई वर्षमा 3 वटा ग्यास सिलिण्डर निशुल्क। 1 करोड़ 30 लाख परिवार लाभान्वित हुने। गाजामा अन्तर्राष्ट्रिय बल खटाउन इजरायलमा छलफल। र टफ N20 सिरिजमा नेपाल र होबार्ट हुरिकेन्सको खेल आज। दुवै टोली पहिलो जितको खोजीमा। मुस्ताङमा असोज 8 देखि 7 खेलकुद प्रतियोगिता हुने। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

अञ्जनी पति पिता ससुरा स्वर्गीय मेघनाथ पौडेलजीको 13 औं पुण्यतिथि अर्थात गौत खाने दिन यही मिति 2083 साल भाद्र 9 गते मंगलबारका दिन परेको हुँदा उक्त पितृ कार्यमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। हाम्रो निवासमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन सादर निमन्त्रणा गर्दछौ। यस दुःखद घडीमा यहाँको उपस्थितिले हामीलाई थप आत्मीयता र सान्त्वना प्रदान गर्नेछ। मिति 2083 भाद्र 9 गते मंगलबार, समय बिहान 11 बजेदेखि, स्थान व्यास नगरपालिका वडा नम्बर 6 चिन्तुतार निजी निवास, साथी धर्मपत्नी श्रीमती सुशीला देवी पौडेल, छोरा बुहारी रघुनाथ पौडेल, लक्ष्मी पौडेल, हरिप्रसाद पौडेल, सरस्वती पौडेल, तारापति पौडेल, सुशीला पौडेल, सन्तोष पौडेल, इन्दु पौडेल, ईश्वर पौडेल, लक्ष्मी पौडेल, छोरीहरू सरस्वती सुवेदी, ऋषि बस्ताकोटी, सबिना वाग्ले तथा समस्त पौडेल परिवार।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
2: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
0: होइन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
2: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
0: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिउँ कि भनेको।
2: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै ब्यास 2 दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
0: हो र, अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
2: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र 2-2 फोटो लिएर आउनु होला।
2: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 9709549080 र 9829157713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, ब्यास 2 दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।
4: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
5: ल दाई पनि टाइल्स लगाइदिनुहोस् न, पानी पनि जम्दैन, लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
4: अनि बहिनी, टाइल्स कहाँबाट ल्याउने त?
5: फुल्दै पनि हाम्रै व्यास नगरपालिकाको एक अम्रेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेल्स खुलेको छ नि। अनि फुल्दै त्यहाँ त बाथरुम, किचन, कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल, ग्रेनाइट, बजारिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
4: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
5: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिजोबाङ कुखुरा भन्दा पनि निकै सस्तोमा छ अरे नि त।
4: ए, त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
5: भने दाई, मोबाइलमा टिपिहाल्नुहोस्
4: त भन,
5: 9856479437।
4: फेरि एकपटक भन त,
5: 9856479437।
6: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस, ब्यास नगरपालिका एक अम्रेली। गुरुस्तरमा विश्वास, सेवा

0: समीची हूँ चौदह के में बोधे लोटी पर दी रो बैंगे ने विवरण पी भी है मुई खातर खाई हमरो
1: खाई खाई बहु कोई लोटर बढ़ दिलवा
2: आंगी समीजो लोटी पर दी हूँ छामता ही गुदी
1: बढ़ दी आ बढ़ दी बल लोटर खाली पर दिम बा सहीली मैसेज व्हाट्सएप फेसबुक बाइबर खाने बने खाई बिसा खाई मई विश्वास आलन होने खाले पनी आप ही विवरण खाई मई आपिल खबई बनी वित्तीय संस्था कोई पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
2: सिद्धार्थ बैंक क्यारे जन हेतरी जारी संदेश
3: सिद्धार्थ बैंक संबंध सदै भरिलाई
4: बिहे त आँटियो बाबु गरगहनाको लागि पो कहाँ जाने होला
5: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई
6: दाजुभाइको के को गफ गफ हुँदैछ
4: के हुनु नि बिहे त आँटियो गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी
6: ल त्यसको लागि त चिन्तै लिन पर्दैन नि विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि त्यही जानुपर्छ
4: पशुपति सुनचाँदी पसल कहाँ छ नि
6: यो त हाम्रै दमौली बजारको ब्यास 2 सफा सडकमा छ नि त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि गरिन्छ साथै चाँदीका कलात्मक थाल कचौरा कलश करुवा गिलास चम्चा रेडिमेड तथा अर्डर गरे अनुसार पनि उपलब्ध छ नि सस्तो मूल्य उत्कृष्ट डिजाइन हजुर तपाईँको परिवारको पहिलो रोजाई शुद्धता र विश्वासको लागि एकमात्र पुरानो अनि भरपर्दो पसल पशुपति सुनचाँदी पसल गोल्ड एन्ड सिल्भर सप्लायर्स ब्यास 2 सफा सडक दमौली प्रोप्राइटर मोहन कुमार विश्वकर्मा विकास सदाशङ्कर फोन 0656531336 0656504 59 मोबाइल नम्बर 9803880384 9846 37 39 31

उनका ससुरा स्वर्गीय मेघनाथ पौडेलजीको 13 पुण्यतिथि अर्थात गौत खाने दिन यही मिति 2083 साल भाद्र 9 गते मंगलबारका दिन परेको हुँदा उक्त पितृ कार्यमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। हाम्रो निवासमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन सादर निमन्त्रणा गर्दछौ। यस दुःखद घडीमा यहाँको उपस्थितिले हामीलाई थप आत्मीयता र सान्त्वना प्रदान गर्नेछ। मिति 2083 भाद्र 9 गते मंगलबार, समय बिहान 11 बजेदेखि, स्थान व्यास नगरपालिका वडा नम्बर 6 चिन्तुतार निजुनिवास, साथी धर्मपत्नी श्रीमती सुशीला देवी पौडेल, छोरा बुहारी रघुनाथ पौडेल, लक्ष्मी पौडेल, हरिप्रसाद पौडेल, सरस्वती पौडेल, तारापति पौडेल, सुशीला पौडेल, सन्तोष पौडेल, इन्दु पौडेल, ईश्वर पौडेल, लक्ष्मी पौडेल, छोरीहरू सरस्वती सुवेदी, ऋषि बस्ताकोटी, सबिना वाग्ले तथा समस्त

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला। कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसाङ्गीतिक अभिवादन टक्र्याउँछौ तपाईँ सम्पूर्णलाई यति बेला कार्यक्रम लोकसारथीमा। श्रोता एवं मित्र तपाईँ यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाज जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईँको पर्खाएको घडीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौँ। मलाई प्रविधि संयोजनबाट यति बेला साथ मिलिराखेको छ प्राविधिक साथी टेकमन विष्टको भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिवाङ रोल्पाको स्टुडियोमा बोलिरहेका छौँ। हामीलाई तपाईँले रेडियो जलजला एफएम 96.4 MHz सँगै इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ भने यदि मात्र होइन सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी सर्च गरेर पनि अडियो लाइभमा सुन्न सक्नुहुन्छ भने विभिन्न साझेदार रेडियोहरूबाट एकैसाथ हामी प्रसारणमा छौँ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु। सामुदायिक रेडियो महिला आवाज 90 MHz खलङ्गा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 MHz मेङ्ग्री प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 MHz बिजबार प्युठानबाट यमुना धामी, रेडियो पारिनी 79.1 MHz अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 MHz, रेडियो निर्सिम 107.1 MHz अर्घखाँचीबाट कोपिराचार्य, सामुदायिक रेडियो स्काई 90.4 MHz तमघास गल्मेबाट सुषमा मल्ल, सामुदायिक रेडियो छत्राभूमि 93.6 MHz पौधी अमराई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 MHz खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 MHz छाप सङ्जाबाट कृष्ण बस्याल, रेडियो कुटुम्ब 97.8 MHz तानसेन पाल्पाबाट तिलुराना भट्टराई, सामुदायिक रेडियो कपिल वस्तु 104.2 MHz कपिल वस्तुबाट गोडियाभर, सामुदायिक रेडियो देवघाट 102.6 MHz देवघाट तनहुबाट नम्रता नेपाली, दमौली एफएम 94.2 MHz दमौली तनहुबाट सन्देश चडाई, रेडियो फेमस एफएम 94.3 MHz कोहालपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो भोटे उडार 90.8 MHz लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 MHz नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 MHz पोखराबाट प्रतिमा गुरुङ, रेडियो क्रान्ति 90.4 MHz काभ्रे प्लान्जको सिपारीबाट नकुल घरतीले साथ दिइरहनु भएको छ। यसै क्रममा हामीलाई यति बेला रेडियो मौराखाना 106.5 MHz रुकुम पश्चिमबाट ज्ञानी खड्काले साथ दिइरहनु भएको छ। रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 MHz विनुमाया राई, रेडियो आफ्नो एफएम चौरचहरी रुकुम पश्चिमबाट 90.4 MHz मनिषा डागीले साथ दिइरहनु भएको छ। रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवन, रेडियो रिस्ती 105.2 MHz भरतपुर चितवनबाट हामीलाई साथ दिइरहनु भएको छ प्राविधिक संयोजनका मित्र सन्दीप खड्काले। यसै क्रममा हामीलाई रेडियो लालीगुराँस 105.2 MHz धनकुटाबाट जानु तामाङ, रेडियो खबरपालिका 88.7 MHz धनकुटाबाट जानु तामाङ, रेडियो बेलका एफएम 100.9 MHz उदयपुरबाट अजम्बर पुलामी, रेडियो मेन्छ्याम एफएम 103.4 MHz तेह्रथुमबाट रिजु कार्की, रेडियो झन्कार 97.5 MHz रामेछापबाट यति बेला साथ दिइरहनु भएको छ। प्रविधि संयोजनका मित्र अनिता रसाइली अनुले, रेडियो मनसरोवर 92.1 MHz हुम्लाबाट धनबहादुर भण्डारी, रेडियो सरोवर 92.5 MHz हेटौडाबाट एलिसा ढुङ्गाना, रेडियो यसै क्रममा भरोसा 104.9 MHz
दाङ घोराईबाट यति बेला ईश्वरी पुनले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो मध्य पहाड 88.2 मेगाहर्ज सल्यानबाट गोरख डागीले साथ दिइरहनु भएको छ। रेडियो मुर्की चुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट हामीलाई साथ दिइरहनु भएको छ। मेनुका पौडेल, मेनुका बुढा मगरले साथ दिइरहनु भएको छ। यसै क्रममा रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी प्रत्येक दिन 4 बजेदेखि 5 बजेसम्म प्रसारण हुने गर्छ र कार्यक्रम लोकसारथीको आज हामी सोमबारीय बसाईमा छौँ। सोमबारीय बसाईमा रहेर के गर्छौँ, कसो गर्छौँ तपाईँलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईँलाई जानकारी गराउँछु। आजको बसाई भनेको तपाईँका माझमा अन्ताक्षरी खेल्ने हो। लोकविधाका गीत सङ्गीतहरूमा अन्ताक्षरी खेल्नका लागि फोन गर्नुहोला 98 68 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। नम्बर तपाईँका लागि हामी खुला गरेका छौँ, फटाफट फोन डायल गर्नुहोला 98 68 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौँ। फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउँदै गर्नुहोला। हामी भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत सुनाउँछौँ, गीतपछि तपाईँको माझमा फेरि आउँछौँ। विशेष गरी शान्ति श्री परियारको आवाजमा रहेको 2 घन्टा अगाडि आएको गीत तपाईँको लागि राख्छौँ। गीतपछि तपाईँको माझमा हामी फेरि आउँछौँ यो गीत तपाईँको लागि।

0: यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथीमा छौँ, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा हामी तपाईँसँगै सहयात्रा गरिराखेका छौँ। प्रत्येक दिन 4 बजेदेखि 5 बजेसम्म कार्यक्रम प्रसारण भइराखेको छ। 9868-6040-40 नम्बर तपाईँको लागि खुला गरेका छौँ। यति बेला साथी हुनुहुन्छ, पहिलो साथी, आज लोकविधाका गीत सङ्गीतहरूमा अन्ताक्षरी खेल्नुपर्छ र अन्ताक्षरी खेल्दै गर्दाखेरि हामीलाई पहिलो साथीले जुनसुकै अक्षरबाट गीत सुनाउनु पर्नेछ भने त्यसपछिका साथीहरूले अन्तिम अन्तिम अक्षरबाट गीत सुनाउँदै जानुपर्नेछ। यो क्रम म तपाईँलाई जानकारी गराए। 9868-6040-40 नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ र गीत थेगोबाट सुरु गरेर एक टुक्का पुरा गाउनु पर्नेछ। यो क्रम म तपाईँलाई जानकारी गराए। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? अमृत तुलाचन भन्नुभयो होइन? हेलो, टेलिफोन सम्पर्कमा साथी आउनु भएको छ। हेलो हेलो, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँको आवाज आएन। पालो तपाईँको हो, फोन गर्नुहोला 9868-6040-40। यति बेला अर्को साथी, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट हजुर? अलि टाठो आवाजमा बोल्नु पर्यो है। को बोल्नुभयो, कहाँबाट? तपाईँको आवाज सानो आयो हजुर।
1: उदयपुरको लखमाबाट हजुर, प्रेम कुमार तामाङ।
0: प्रेम कुमार तामाङ बोल्दै हुनुहुन्छ होइन? कुन रेडियोबाट सुन्नुभयो हामीलाई? आफ्नो एफएमबाट हामीलाई सुन्नुभयो होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज के गर्छौ तपाईँलाई जानकारी छ कि छैन? के गर्छौ भन्नुहोस् त? प्रेमजी, के भन्नुभयो?
1: लोक भाषामा अन्तक्षरी खेल्ने होइन त हजुर?
0: ल, आज कुन गीत गाउनुहुन्छ?

0: आजना सुरु गर्नुस्
1: ल सलामा भयो गन्दकी आज सँगै भोलि त काउका यस्तै छ हाम्रो जिन्दगी कोही छैन चिनेको सुले होइन विश्वले हिँडेको तलला बज्यो गन्दकी आज सँगै भोलि त काउका यस्तै छ हाम्रो जिन्दगी हजुर गाउँबाट
0: गाबाट होइन यस्तै छ हाम्रो जिन्दगी होइन हुन्छ यो गीतको लागि तपाईँलाई धन्यवाद अहिलेको लागि तपाईँलाई बिदा गर्छौँ तर त्योभन्दा अगाडि तिन केही साथीहरूलाई सम्झिनुहोस्
1: हजुरको लागि टेक्निसियन मित्रको लागि लोक साथी सुनेपछि सम्पूर्णलाई भन्दै बिदा नमस्ते
0: नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ गबाट छोडेर जानु भएको छ अब गबाट यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु गबाट गीत गाउनुको लागि नमस्कार हजुर को बोल्नु भयो गबाट
2: हजुर म गुल्मीको इस्मादेखि अपेक्षा भण्डारी
0: गुल्मीको इस्माबाट अपेक्षा भण्डारी
2: हजुर
0: के छ अपेक्षा जी हालखबर तपाईँको
2: एकदमै ठिकै छ अनि हजुरहरूको के छ
0: हाम्रो पनि एकदम ठिकठाक छ यति बेला के गर्दै हुनुहुन्छ
2: यति बेला चाहिँ प्रोग्राम सुन्दै बसिरहे
0: कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ होइन हुन्छ अपेक्षाजी अपेक्षाजी
2: हजुर हजुर काका
0: ल कार्यक्रममा आउनु भएको छ कुन अक्षर परेको छ जानकारी छ अपेक्षाजी
2: हजुर
0: कुन अक्षर परेको छ जानकारी छ ध्यान यतातिर दिनुहोस्
2: नै थाहा छैन कुन अक्षर परेको छ
0: ल ग अक्षरबाट गाउनुहोस्
2: गबाट
0: हजुर ल गबाट गाउनुहोस् कता हराउनु भयो अपेक्षाजी
2: गबाट
0: गबाट परेको छ है तपाईँलाई जुनबाट गाए नै हुन्छ छिटो गर्नु पर्यो है
2: गबाट त गीतै हुँदैनन् क्या आएन मलाई
0: होइन ल ठिक छ हुन्छ बिदा गर्छौँ नमस्ते आउनु भएको थियो अपेक्षा भण्डारी कार्यक्रममा उहाँलाई ग परेको थियो गबाट गीत गाउन सक्नु भएन यति बेला अर्को साथी हुनुहुन्छ गबाट गीत गाउनको लागि स्वागत गर्छु नमस्कार हजुर टेलिफोन सम्पर्कमा मैले भयो अपेक्षा भण्डारी कार्यक्रममा उहाँलाई ग परेको थियो गबाट गीत गाउन सक्नु भएन यति बेला अर्को साथी हुनुहुन्छ गबाट कार्यक्रममा उहाँलाई ग परेको थियो गबाट गीत गाउन सक्नु भएन यति बेला अर्को साथी हुनुहुन्छ गबाट गीत गाउनको लागि स्वागत गर्छु नमस्कार हजुर टेलिफोन सम्पर्कमा मैले भनिराखेँ ग परेको थियो गबाट गीत गाउन सक्नु भएन यति बेला अर्को साथी हुनुहुन्छ गबाट गीत गाउनको लागि स्वागत गर्छु नमस्कार हजुर टेलिफोन सम्पर्कमा मैले भनिराखेको छु गीत गाउन सक्ने साथीहरूलाई मात्र फोन गर्नुहोस् है नसक्ने साथीहरूले फोन गर्दै काट्दै काम चाहिँ नगर्नु होला यति बेला साथी नमस्कार हजुर
3: नमस्कार
0: को बोल्नु भयो कहाँबाट नाम के हो
3: सिंहबहादुर गुरुङ
0: के बहादुर गुरुङ भन्नुभयो
3: सिंहबहादुर
0: खिम बहादुर गुरुङ के छ खिमजी खबर तपाईँको सिंहबहादुर जी के छ हाल खबर तपाईँको अनि यति बेला के गरिदिनुहुन्छ बसी बसाइ छ ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज कुन गीत गाउनुहुन्छ आज के गर्छौ तपाईँलाई जानकारी छ कि छैन
3: गीत गाउँछु
0: होइन के गर्छौ कुन अक्षरबाट गीत गाउनुपर्छ जानकारी छ कि छैन

0: गबाट हो, गबाट, गबाट होइन गबाट। कार्यक्रम सुन्नु भएको छैन क्या? कार्यक्रम सुन्नु भएको छैन? त्यही त, कार्यक्रम सुन्नु भएको छ कि छैन भन्नुहोस् त। अहिले सुन्छ, अहिले सुन्नमा कहाँ हुन्छ, बिदा गर्छ, नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको त्यो साथी, मैले बारम्बार भनिराखेको छु है, कार्यक्रमको बारेमा बुझेर मात्रै फोन डायल गर्नुहोला, अनावश्यक रूपमा भनौँ न कार्यक्रमको बारेमा बुझ्दै नबुझिकन फोन गर्दाखेरि हामीले तपाईँलाई कतिपटक कार्यक्रमको बारेमा जानकारी गराउँदा पनि तपाईँले जे यो कार्यक्रममा सहभागिता जनाउन सकिरहनु भएको छैन, त्यसैले कार्यक्रमको बारेमा बुझेर मात्रै फोन डायल गर्नुहोला, म तपाईँलाई आग्रह गर्छु। यदि बेला अर्को साथी हुनुहुन्छ, ग अक्षरबाट गीत गाउनको लागि आउनु भएको छ, म स्वागत गर्छु। उहाँको फोन उठेको छ, हाम्रो आवाज सुन्दै हुनुहुन्छ र हेरौँ है, उहाँलाई ग अक्षर परेको छ, मैले जानकारी गराइसकेको छु। यति बेला साथी नमस्कार, हजुर।
1: हजुर नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट? जलजलाबाट, मुना खड्का बोल्दै हुनुहुन्छ होइन? जलजलाबाट होइन? हुन्छ, मुनाजी कार्यक्रममा आउनु भएको छ, आज कुन अक्षर परेको छ थाहा छ तपाईँलाई? हुन्छ, एक टुक्का पुरा गाउनु होला, थेकोबाट सुरु गर्नु होला, सुरु गर्नुहोस्।
1: गर्न गर्यो बलराम भैँसी पालेर, दुनियालाई ढाकेर, काटी दुधमा पानी हालेर, दुधको बाटी छेउतिर सारी, छेउतिर सारी।
0: अरू गाउनुहोस्।
1: दुधको बाटी गर्न गर्यो बलराम भैँसी पालेर, दुनियालाई ढाकेर, खाँसी दुधमा पानी हालेर, मान्दिन सरम, मान्दिन सरम, भैँसीले दुध घटायो मैले के गरम, गर्न गर्यो बलराम भैँसी पालेर, दुनियालाई ढाकेर, खाँसी दुधमा पानी हालेर। यति नै लानिन
0: ल, ठिक छ, प्रयास राम्रो छ, नियम पुरा गर्नुभएको छ। वास्तवमा भन्ने हो भने यो गीत छ भनेर मेरो दिमागमा पनि आएको थिएन, ठ्याक्कै तपाईँले सम्झेर गाइदिनु भयो होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
1: आफै सम्झिनु पर्दा हजुरलाई, हजुर तपाईँलाई, अनि दिदी हुनुहुन्छ मनमाया दिदीलाई, अनि जीवन साथी केशर खड्कालाई, अनि
0: नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो जलजलेबाट मुना खड्का, गर्न गर्यो बालाराम भैँसी पालेर, रबाट गीत छोड्नु भएको छ उहाँले। अब आउने साथीले रबाट गीत गाउनु होला, म तपाईँलाई आग्रह गर्छु। प्रयास गरेपछि जे कुरा पनि सफल हुन्छ होइन, त्यो कारणले गर्दाखेरि हामीले प्रयास गर्न कहिले पनि छोड्नु हुँदैन। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, नमस्कार हजुर।
2: हाम्रो
0: पनि एकदम ठिक छ। के गर्दै हुनुहुन्छ यति बेला ललिताजीले?
2: यति बेला त बसिरहेको, हजुर आमाको बहिनीको घर आएको, अनि धौ भएर यति बसिरह।
0: ए, धौ भएर बसिरहनु भएको छ? तपाईँले दिनु भएकै छैन? कस्तो भोक लागिरहेछ?
2: यता पुर्कोट दहतिर
0: के खाना दिनुहुन्छ? पुर्कोट दहतिर आयो भने
2: मासु भात, अनि के खानुहुन्छ त्यही खानुहुन्छ।
0: खाजा खाने बेला अनि मासु भात दिन्छन् भने? ल ठिक छ, म एकैछिन पछि आउँला। ल, कार्यक्रममा आउनु भएको छ, आज कुन अक्षर परेको छ जानकारी छ तपाईँलाई?
2: हजुर छ।
0: कुन अक्षर परेछ भन्नु त?
2: र।
0: ल, र अक्षरबाट गीत गाउनुहोस्। सुरु गर्नुहोस्।
2: रुरु रे सुंगर सॉरी
0: खै त आउनु भएको थियो साथी तयारी छैन भने फोन नगर्नु यो गीत गाउँछु आउनु भएको छ भने मात्रै फोन डायल गर्नु होला है अब रबाट गीत गाउनु पर्छ भन्ने कुरा थाहा छ तर गीतको तयारी नै छैन भने अब के भनौँ त मैले होइन

का ससुरा स्वर्गीय मेघनाथ पौडेलजीको 13 पुण्यतिथि अर्थात गौत खाने दिन यही मिति 2083 साल भाद्र 9 गते मंगलबारका दिन परेको हुँदा उक्त पितृ कार्यमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। हाम्रो निवासमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन सादर निमन्त्रणा गर्दछौ। यस दुःखद घडीमा यहाँको उपस्थितिले हामीलाई थप आत्मीयता र सान्त्वना प्रदान गर्नेछ। मिति 2083 भाद्र 9 गते मंगलबार, समय बिहान 11 बजेदेखि, स्थान व्यास नगरपालिका वडा नम्बर 6 चिन्तुतार निजी निवास, साथी धर्मपत्नी श्रीमती सुशीला देवी पौडेल, छोरा बुहारी एकनाथ पौडेल, लक्ष्मी पौडेल, हरिप्रसाद पौडेल, सरस्वती पौडेल, तारापति पौडेल, सुशीला पौडेल, सन्तोष पौडेल, इन्दु पौडेल, ईश्वर पौडेल, लक्ष्मी पौडेल, छोरीहरू सरस्वती सुवेदी, ऋषि बस्ताकोटी, सबिना वागले तथा समस्त पौडेल परिवार।

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास 2 पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ। हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास 2 पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9066673344।
2: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस्ट राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
3: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
2: अनि त्यो कहाँ पाइन्छ त?
3: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
4: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
4: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला।

0: दस भाई नया पुल
1: मोबाइल नंबर 9816664683
2: 9855343234।
3: बिहे त आँटियो बाबु, गरगहनाको लागि पो कहाँ जाने होला?
4: गहना चाहिँ एकदम राम्रो अनि आधुनिक डिजाइनको बनाउनु पर्छ है दाई।
5: दाजु भाइको के को गफ गफ हुँदैछ?
3: के हुनु नि, बिहे त आँटियो, गरगहनाको लागि कता जाने होला भनेको नि बहिनी।
5: ल, त्यसको लागि त चिन्तै लिन पर्दैन नि। विगत 2034 सालदेखि तपाईँको विश्वासका साथ सेवा दिँदै आएको पुरानो अनि भरपर्दो एकमात्र पसल पशुपति सुनचाँदी पसल छँदैछ नि, त्यही जानुपर्छ।
3: पशुपति सुनचाँदी पसल कहाँ छ नि यो?
5: यो त हाम्रै तमौली बजारको ब्यास 2 सफा सडकमा छ नि। त्यहाँ त हामीले अर्डर गरे बमोजिमका आधुनिक डिजाइनका सुन चाँदी हिराको आकर्षक गहना तयार गरिनुका साथै थोक तथा खुद्रा मूल्यमा खरिद बिक्री पनि।

36 056 0459 मोबाइल नंबर 9883 80384 9846 37 39 31।

0: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न। आज त म आफै गएर किनेर ल्याउँछु।
1: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
0: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9814852518 र 9865315332।

0: नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि अनि ठुल्दै त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि
1: हो र बहिनी उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि
0: बरु छिटै जानुहोस् दाई साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त हरेक सामान चिजोबन कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त
1: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी
0: भने दाई मोबाइलमा टिपिहाल्नुहोस् त
1: भन त भन
0: 98 560 79 437
1: फेरि एकपटक भन त
0: 98 560 79 437
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली गुरुस्तरमा विश्वास सेवा

0: लाउलाउ र खाउखाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराइ ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराइ सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चौकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतोल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहुँ।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9864-0-33-85।
2: आहा, कस्तो राम्रो रङ रोगन! मार्बल, टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
3: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
2: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
4: भोपाल हार्डवेयर, ब्यास 4 मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565-65-319, 98560-27-319।

0: आफूले पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे त्यही घरयाकी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गए है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: त्यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुले त छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट दमौली व्यास्तिन सफा सडक नगरपालिका सन्दै मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97 423 4118

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: सूचना सूचना सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन बनौली तनौले ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह तेल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषयवस्तु सहकारी र महिला सशक्तिकरण। प्रति गीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार ₹15,000, दोस्रो पुरस्कार ₹10,000, तेस्रो पुरस्कार ₹5,000, दुई समूहलाई सान्त्वना पुरस्कार ₹3,000, सर्वोत्कृष्ट मिल्के उपहार ₹2,000। प्रति समूह संख्या बढीमा 12 जना वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका 3

0: आउनुहोस्, गुणस्तरीय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ?
0: प्रिय सेवा, छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्।
1: हैन, कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको?
0: कहाँ हुनु नि, हाम्रै जीवन मोबाइल पसलमा नि।
1: ए, कता छ नि जीवन मोबाइल पसल? के सुविधा छ? मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु, र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिन कि भनेको।
0: ल, त्यसको लागि चिन्तै लिनु पर्दैन। हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा, साथै आइफोन, सामसुङ, ओप्पो, रेडमी, ओनर, भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि।
1: हो र? अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त? मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ, चार त झन् टिक्दै टिक्दैन।
0: मेरो नि त्यस्तै भएको थियो, अस्ति बनाएर आएको, अहिले त एकदम राम्रोसँग चल्छ, छिटो र एकदम सस्तो, अनि 20% छुटमा बनाउने रहेछन्। हजुर पनि त्यही जानुस् न।
2: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ। त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन्, र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला।
0: प्रोप्राइटर जीवन सुनार, सम्पर्क नम्बर 97059950080 र 98295017713। फेसबुक जीवन सुगर, टिकटक, इन्स्टाग्राम जीवन मोबाइल पसल, व्यास्तुई दमौली, लक्ष्मी टोल, सुनचादी लाइन।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चुकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चौक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपाइटर केसी कान्छा, सम्पर्क नम्बर 9827173042, 9542820000।
4: समिच्यो चौदा क्यामे बौदे लोटी पर्दी रो बैंगै ने विवरण पि बिषय मुई खातरी खै हमरो
5: खै खै बौ कोई लोटरी भर दिलवा
6: आंगी समिच्यो लोटरी पर्दी उन छामताई गुदी
5: भर्दी आ भर्दी बा लोटरी खले पर्दिम बा सैली मेसेज व्हाट्सएप फेसबुक भाइबर खनै बने खै बिषय खै मै विश्वास आलन फोनै खले पनि आफै विवरण खै मै आपिन खबै बने वित्तीय संस्थाई के पासवर्ड पिन खै मै आरी सुमी बैंक आफै बने आरी
7: सतर्कता न ठग दिब त क्या बचेन।
8: सिद्धार्थ बैंक क्यारे जन हेदरी जारी संदेश।
9: सिद्धार्थ बैंक संबंध सदैव भरिलाई।
10: Sincerely, it's your own Damoli FM 94.2 MHz.

चक्रवर्ती पिता ससुरा स्वर्गीय मेघनाथ पौडेलजीको 13 पुण्यतिथि अर्थात गौत खाने दिन यही मिति 2083 साल भाद्र 9 गते मंगलबारका दिन परेको हुँदा उक्त पितृ कार्यमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। हाम्रो निवासमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन सादर निमन्त्रणा गर्दछौ। यस दुःखद घडीमा यहाँको उपस्थितिले हामीलाई थप आत्मीयता र सान्त्वना प्रदान गर्नेछ। मिति 2083 भाद्र 9 गते मंगलबार, समय बिहान 11 बजेदेखि, स्थान व्यास नगरपालिका वडा नम्बर 6 चिन्तुतार निजी निवास, साथी धर्मपत्नी श्रीमती सुशीला देवी पौडेल, छोरा बुहारी एकनाथ पौडेल, लक्ष्मी पौडेल, हरिप्रसाद पौडेल, सरस्वती पौडेल, तारापति पौडेल, सुशीला पौडेल, सन्तोष पौडेल, इन्दु पौडेल, ईश्वर पौडेल, लक्ष्मी पौडेल, छोरीहरू सरस्वती सुवेदी, ऋषि बस्ताकोटी, सबिना वागले तथा समस्त

0: Willingo festivity offer. Aba pound host ek barsa ka 200 Mbps internet TV sath ma dual band router Nokia Beacon 1.1 mesh router ra net TV set up box matra ru 1200 prati mahina ma sart haru lagu hune chan chito banekai Willing
1: आउनुहोस् गुणस्तरीय सेवा छिटो काम र सस्तो मूल्यको अनुभव लिनुहोस्
2: हैन कहाँ गुणस्तरीय सेवा र छिटो सस्तो काम भनेको
1: कहाँ हुनु नि हाम्रै जीवन मोबाइल पसलमा नि
2: ए कता छ नि जीवन मोबाइल पसल के सुविधा छ मेरो पनि मोबाइल बिग्रेर हैरान भएको छु र भाइलाई पनि पुरानो मोबाइल साटेर नयाँ मोबाइल लिदिम कि भनेको
1: ल त्यसको लागि चिन्तै लिनु पर्दैन हाम्रै व्यस्तै दमौली बजारको लक्ष्मी टोल स्थित सुनचादी लाइनमा मोबाइल सम्बन्धी सम्पूर्ण सेवा साथै आइफोन सामसुङ ओप्पो रेडमी ओनर भिभो लगायत सबै ब्रान्डका नयाँ तथा फ्रेस कन्डिसनमा सेकेन्ड ह्यान्ड मोबाइल खरिद गर्दा वारेन्टी ग्यारेन्टीका साथ डेलिभरी सेवा उपलब्ध छ नि
2: हो र अनि पुरानो मोबाइल साटेर नयाँ लिन मिल्छ त मेरो मोबाइल त बारम्बार ह्याङ हुन्छ चार त झन् टिक्दै टिक्दैन
1: मेरो नि त्यस्तै भएको थियो अस्ति बनाएर आएको अहिले त एकदम राम्रोसँग चल्छ छिटो र एकदम सस्तो अनि 20% छुटमा बनाउने रहेछन् हजुर पनि त्यही जानुस् न
3: चलिरहेको सिम कार्ड बिग्रिएमा वा हराएमा उही नम्बर सजिलै पुनः निकाल्न सकिन्छ त्यसै गरी हनर ब्रान्डका स्मार्टफोनहरू सजिलै किस्ताबन्दीमा उपलब्ध छन् र किस्ताबन्दीका लागि हजुरको नागरिकता र साक्षी बस्ने व्यक्तिको नागरिकता र दुई दुईवटा फोटो लिएर आउनुहोला
1: प्रोप्राइटर जीवन सुनार सम्पर्क नम्बर 97059 49 80 र 98 29 15 77 13 फेसबुक जीवन सुगर टिकटक इन्स्टाग्राम जीवन मोबाइल पसल ब्यास्तुई दमौली लक्ष्मी टोल सुनचादी लाइन
4: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त
5: ल दाई पनि टाइल्स लगाइदिनुहोस् न पानी पनि जम्दैन लेउ पनि लाग्दैन बेकार हैरान हुनै पर्दैन
4: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त
5: फुललाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट टेल्स खुलेको छ नि अनि फुललाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट बजारिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि
4: हो र बहिनी उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउलाई लिएर जान्छु नि
5: बरु छिटै जानुहोस् त साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा त निकै सस्तोमा छ र नि
4: त ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी
5: भने दाई मोबाइलमा टिपिहाल्नुहोस्
4: त भन
5: 98 560 79 437
4: फेरि एकपटक भन त
5: 98 560 79 437
6: संसार मार्बल एन्ड ग्रेनाइट टेरेस व्यास नगरपालिका एक अमरेली गुरुस्तरमा विश्वास सेवामा सन्

0: cassette TV. Oh, oh.
1: ए बहिनी, घर त चिटी कै बनाएछौ? हैन, यति राम्रो फर्नीचरको सामान कहाँबाट ल्यायौ?
2: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचार किसान हार्डवेयरको पछाडी पट्टी रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
1: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
3: ब्यास 4, मेन रोड, दमौली, तनहुँ।
1: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 056 05, 98 19 11 36 27, 065 65 025.
4: डिभिजन वन कार्यालय तनहुको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाऊ। सामुदायिक वन भित्र जाँदा समूहमा जाने गरौ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराउ।
5: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास 2, डाङ्री खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
5: 98 58 00 700,
1: 98 460 40 344।
6: नाइन्टी फोर पॉइंट टू दमौली एफएम, समुदाय को आवाज।

0: आफूले पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: पुस्ताका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल पसल चार्नु पर्दैन नि काका
1: त्यो खरब खरब सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट दमौली व्यास्तिन सफा सडक नगरपालिका सन्दै मुक्तिनाथ बैङ्कको आडैमा मोबाइल नम्बर 97 4243 1118

0: ए बहिनी, घर त चिटिक्कै बनाएछौ हैन? यति राम्रो फर्निचरको सामान कहाँबाट ल्यायौ?
1: कहाँबाट ल्याउनु नि दाई, हाम्रै व्यासचर किसान हार्डवेयरको पछाडि पट्टि रहेको आरती काष्ठ उद्योगबाट ल्याएकी नि।
0: हजुर, हामी कहाँ स्टिलको दराज, कुर्सी, टेबुल, साथै काठको सोफा, दराज, पलाङ, पर्दा, कार्पेट, विवाहको सामान होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ। आरती काष्ठ उद्योग,
2: ब्यास 4, मेन रोड, दमौली तनहुँ।
0: प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ। फोन 98 16 16 13 26, 98 4 63 0 56 05, 98 19 11 36 27, 65 65 0 25।
3: डिभिजन वन कार्यालय तनहुँको अनुरोध, चितुवाको आक्रमणबाट बच्न निम्न सावधानीहरू अपनाउनका लागि हार्दिक अनुरोध गरिन्छ। चितुवा साँझ परेपछि सक्रिय हुने हुँदा आफ्ना बालबच्चाहरूलाई साँझको समयमा एक्लै नछाडौ। साँझ अबेरसम्म केटाकेटीहरूलाई बाहिर खेल्न नदिऊ। साँझ परेपछि आफू पनि सकभर बाहिर ननिस्कौ। निस्कनु नै परे सावधानी अपनाएर र समूहमा उज्यालो व्यवस्था गरी मात्र बाहिर निस्कौ। साँझ र राति जङ्गली जनावरहरू पस्न सक्ने खालका झ्याल ढोकाहरू राम्ररी बन्द गरौँ। झ्यालहरूमा डन्डी तथा ग्रिल लगाई सुरक्षित बनाऊ। घर वरिपरिका अग्ला घाँस र झाडीहरू सफा गरौँ। घर बाहिर साँझ राति र बिहान सबेरमा उज्यालो राखौँ। जङ्गलमा दिशा पिसाब गर्न नजाऊ। आफ्नो घरमा चर्पी निर्माण गरी त्यसमा नै दिशा पिसाब गर्ने बानी बसालौ। जङ्गलको छेउमा बाटो गरी बच्चाहरूलाई स्कुल पठाउँदा मानिसको साथमा मात्र पठाउ। सामुदायिक वन भित्र जाँदा समूह जाने गरौँ। घाँस दाउराका लागि जङ्गल वा जङ्गल छेउको बारीमा जाँदा एक्लै नजाऊ। चितुवाले मुख्य आहाराको रूपमा मृगहरू, बनेल, वनकुखुरा, खरायो आदि खाने गर्दछ। यस्ता जनावरहरूको मानिसले अवैध शिकार गरी मारिदिँदा आहाराको खोजीमा चितुवा मानिसको बस्तीमा प्रवेश गर्दछ। त्यसकारण यस्ता वन्य जन्तुहरूको संरक्षण गरौँ। मानव बस्ती आसपासको जङ्गलमा चितुवा देखेमा अरू गाउँलेहरू, वन कार्यालय र प्रहरीलाई जानकारी गराउँ।

हाम्रा पूजनीय पति पिता ससुरा स्वर्गीय मेघनाथ पौडेलज्यूको 13 पुण्यतिथि अर्थात् गौत खाने दिन यही मिति 2083 साल भाद्र 9 गते मङ्गलबारका दिन परेको हुँदा उक्त पितृ कार्यमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ। हाम्रो निवासमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन सादर निमन्त्रणा गर्दछौ। यस दुःखद घडीमा यहाँको उपस्थितिले हामीलाई थप आत्मीयता र सान्त्वना प्रदान गर्नेछ। मिति 2083 भाद्र 9 गते मङ्गलबार, समय बिहान 11 बजेदेखि, स्थान ब्यास नगरपालिका वडा नम्बर 6 चिन्तुटार निजी निवास, साथी धर्मपत्नी श्रीमती सुशीला देवी पौडेल, छोरा बुहारी यदुनाथ पौडेल, लक्ष्मी पौडेल, हरिप्रसाद पौडेल, सरस्वती पौडेल, सन्तोष पौडेल, इन्दु पौडेल, ईश्वर पौडेल, लक्ष्मी पौडेल, छोरीहरू सरस्वती सुबेरी, ऋषि बस्ताकोटी, सबिना वाग्ले तथा समस्त पौडेल परिवार।

0: फोन किन्ने हो तर ब्याज दिन मन छैन? मोबाइल 0% ब्याजमा किस्ता बन्दीमा पाइन्छ। दमौलीको 20 वर्ष पुरानो पसल डाङ्ग्रे खुल्सी लाइन ग्रिन सिटी टोलमा अवस्थित मगर इलेक्ट्रोनिक्सले 0% ब्याज दरमा मोबाइल किस्ता बन्दीमा ल्याएको छ। नयाँ सोरुम, नयाँ मोबाइलहरू आइफोन, सामसुङ, रेडमी, ओप्पो, भिभो, रियलमी, नथिङ, ओनर, नोकिया पाउनुका साथै मर्मत पनि गरिन्छ।
1: मगर इलेक्ट्रोनिक्स, ब्यास दुई डाङ्गे खोल्सी, दमौली, तनहुँ। प्रोप्राइटर जीवन थापा। फोन
0: 98058000700,
1: 98460403044।
2: दमौली एफएम 94.2 मेगाहर्जको प्रस्तुति हो दमौली संवाद कार्यक्रम। दमौली संवाद कार्यक्रममा आज हामी श्रीमद् भागवत ज्ञान महायज्ञ एवं सिङ्गारिक महाआरतीका संयोजक सुबदार मेजर गुणबहादुर केसीज्यूसँग जुटेका छौँ। यहाँलाई स्वागत छ दमौली संवाद कार्यक्रममा।
3: धन्यवाद, नमस्कार।
2: आराम हुनुहुन्छ? यहाँको पृष्ठभूमि हेर्दाखेरि यहाँ पहिला शिक्षक हुनुभयो, त्यसपछि शिक्षकबाट छोडेर भारतीय सेनामा जागिर गर्नुभयो। कति वर्ष गर्नुभयो?
3: 28 वर्ष।
2: यहाँ मेरो गुरु पनि हुनुहुन्छ, यहाँलाई म हृदयदेखि नै नमन गर्न चाहन्छु। र ती सानाका चाहिँ दिनका चाहिँ यादहरू आउँछ। र यतिखेर यहाँ समाजमा बसेर सामाजिक कार्यहरू गरिरहनु भएको छ र अहिले यो तनहुँको ब्यास नगरपालिका वडा नम्बर 12 रहेको छिर्कनेश्वर महादेव मन्दिरमा महायज्ञ हुँदैछ र त्यो महायज्ञको यहाँ संयोजक हुनुहुन्छ। र यो ब्यास 12 छिर्कनेश्वर महादेव मन्दिर छिर्कनेमा श्रीमद् भागवत ज्ञान महायज्ञ तथा सिङ्गारिक महाआरती आयोजना गर्ने सोच कसरी बन्यो?
3: यो धर्मसित जोडिएको कुरो छ। अहिले चाहिँ यति बेला साउनको महिना चलिरहेको छ, अहिले बोलबमको महिना पनि हो र शिवजी पार्वती महादेवहरूको आराधना गर्ने पनि समय हो। त्यसै समयलाई मिलाएर हामीले शिवजीको कति टाढा टाढासम्म चाहिँ मान्छेहरू गाउँघरका बुढाबुढीहरू धर्मको लागि जानुपर्छ र त्यो धर्मलाई जानको लागि कठिन अवस्थामा हामीले चाहिँ यहीँ गाउँमै एउटा चाहिँ महायज्ञ लगाएर यी टाढा टाढा जानुभन्दा आफ्नै गाउँघरमा एउटा धर्मको कार्यक्रम गरौँ र पुण्य गरौँ भनेर हामीले सोच्नु भयो।
2: महायज्ञको मुख्य उद्देश्य चाहिँ के हो?
3: महायज्ञ गर्नुको मुख्य उद्देश्य चाहिँ हामीलाई के छ भने यो एक त धर्मको हामीलाई यो बोलबमको धर्मको पनि यतिखेरको टाइम हो र अनि धर्मको पनि हामी धर्मको प्रति आस्था राख्ने भएर हामी धर्मलाई पनि जोगाइराख्ने र सांस्कृतिकलाई पनि बचाइराख्ने र अलिकति हामीलाई यो त्यति मात्रै नभएर अलिकति पैसा पनि अलिकति आर्थिक सङ्कलन पनि हुने भएको हुँदाखेरि त्यो आर्थिक सङ्कलनबाट हामीले केही सामाजिक कार्यहरूमा लगाउने
2: जस्तै मन्दिरको विकास निर्माण अथवा सामाजिक अन्य क्रियाकलाप।
3: फर्स्टमा त हामी अब मन्दिरको नामबाट गरिरहेको पहिला मन्दिरकै गरिन्छ, हामीले मन्दिरको चाहिँ परिसरहरूमा चाहिँ थुप्रै कामहरू गर्नुपर्नेछ, ती कामहरूलाई पनि पुरा गरिन्छ र त्यस्तै अब सामाजिक संस्थाहरू बनेको जस्तै स्कुलहरू भए, अब खाने पानीका कुवाहरू भए, पानीका धाराहरू, कहीँ कलबोर्डहरू बनाउनु पर्ने छन्, कहीँ सडकहरू बनाउनु पर्ने छन्, ती सबै यथावतहरू त बनाउनु नसकिएला तर पनि फेरि हामीले चाहिँ तीलाई पनि सकेसम्म भ्याएसम्म र त्यहीँ हामीले चाहिँ त्यसको काम गर्नु
2: अक्षयकोष निर्माणको पनि यहाँहरूले एउटा एजेन्डा राख्नुभएको छ। यो कतिको चाहिँ अक्षयकोष निर्माण गर्ने यहाँहरूको योजना हो?
3: अब यो हामीले चन्ददाताले यति नै चन्द देऊ यति नै ल्याऊ भनेर हामीले तोकेको छैन। चन्ददाताहरूबाट दिएको चन्दाले कतिसम्म रकम उठ्छ र त्यो उठेको रकमले हामीले कतिसम्म चाहिँ खर्च गर्न सकिन्छ र बचेको पैसालाई चाहिँ हामीले फेरि के हुन्छ अक्षयकोषमा चाहिँ राखिदिने हाम्रो चाहिँ निर्णय।
2: छिर्कनेश्वर शिवालय मन्दिरको अहिलेको अवस्था कस्तो छ? तत्काल गर्नुपर्ने भौतिक विकासका कामहरू के छन्?
3: छिर्कनेश्वर मन्दिर अहिले कस्तोमा छ भने दुईतिर चाहिँ खोलो आएको छ, बिचमा टुप्पो छ, मन्दिर छ, यताबाट नि खोलाले हानेको छ, यताबाट नि खोलाले हानेको छ, मन्दिर त बनाइयो, त्यसमा भवन पनि छ, र त्यसलाई चाहिँ अब दुईतिर खोलाले हान्दाखेरि त्यसलाई वाल लाउनु पर्ने, निकै लामो वाल लाउनु पर्ने, बलियो वाल लाउनु पर्ने छ त्यसलाई जोगाउनुको लागि। सर्वप्रथम त त्यसमा हामीले खर्च गर्नुपर्छ, र अरू पनि त्यहाँ थुप्रै कामहरू, गेट छैन मन्दिरको परिसरमा, बार छैन, ऊ तार काँडे तार अथवा कम्पाउन्ड छैन, ती कम्पाउन्डहरू बनाउनु पर्ने छ, र गेटहरू पनि त्यसलाई चाहिँ राख्नुपर्ने छ, त्यसलाई चाहिँ त्यसो भने हामीले खर्च गर्छौँ। र सबै मन्दिरमा मात्रै होइन, जति सक्दो हामीले मन्दिरमा कमसेकम खर्च गरेर अरू ठाउँमा पनि हामीले अलिकति हाम्रो ठाउँमा, हाम्रो टोलमा केही विकास गरेर पनि देखाउनु पर्ने हामीले चाहिँ छ।
2: महायज्ञबाट कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
3: यो महायज्ञमा हामीले त धेरै नै लक्ष्य राखेका छौँ, तर चन्द्रदाताहरू अथवा दानदाताहरूबाट नै यो चाहिँ पछि तय होला। हामीले चाहिँ यो 15 लाखभन्दा बढी नै उठाउने चाहिँ हाम्रो चाहिँ धारणा छ, र तर चाहिँ अब चन्दादाताहरू दानदाताहरूले कतिको मन खोलेर दिन्छन्, अहिलेको अवस्था हेर्दा चाहिँ निकै नै मान्छेहरू चाहिँ अग्रसर भएर काम गरेर त्यस्तै अग्रसरहरू भइरहेका छन्, काम पनि द्रुत गतिले भइरहेको छ, र अब चन्दालाई पनि त्यसरी नै मन खोलेर गरिदिनु भयो भने हाम्रो चाहिँ चन्द चाहिँ 15 लाखभन्दा धेरै नै 20 लाखसम्म कोटिसम्म सम्भावना छ।
2: यसलाई एकपल्ट फेरि भन्नुहोस् है, कम्ती 50 लाखको 50 लाख होइन गर्छु। महायज्ञमा कति रकम सङ्कलन गर्ने लक्ष्य राख्नुभएको छ?
3: हामीले अब चन्दादाताहरूसित कति दिन हुन्छ के गर्छ भन्ने त हामीलाई त्यस्तो छैन, अहिलेसम्म काम गरेको चाहिँ आधार हेर्दा अग्रसर भएर काम गरेको जागरुकता, त्यहाँको वरिपरिका सङ्घ संस्थाहरू र त्यहाँका मान्छेहरू, त्यहाँका बासिन्दाहरू, र बाहिरमा पनि हाम्रो चाहिँ प्रचार प्रसारमा पनि निकै नै हामी गएका छौँ, प्रचार प्रसार पनि केही कमी गरिएको छैन। छिमेकी नगरपालिका गाउँपालिकाहरूमा हामी धेरै टाढासम्म पुगेका छौँ, र उहाँहरूको चाहिँ कत्तिको चाहिँ अनुगमन हुन्छ, र उहाँहरूले कत्तिको चाहिँ मन खोल्नुहुन्छ, र हाम्रो चाहिँ लक्ष्य पैसा खासै उठाउने चाहिँ लक्ष्य चाहिँ हाम्रो 50 लाखभन्दा पनि माथि माथि नै उठ्छ कि भन्ने सके त अब धेरै नै, अब यो वर्षको टाइमले गर्दा हाम्रो त 1 करोडकै चाहिँ थियो उल्ट लक्ष्य त, तर यो वर्षको कारणले गर्दा वर्ष पानी परिदियो भने केही मात्रामा कमी हुन्छ कि, केही श्रद्धालु भक्तहरूको चाहिँ आगमन अलिक कम हुन्छ कि भनेर चाहिँ हामीलाई चाहिँ 50 लाखभन्दा चाहिँ माथि चाहिँ उठ्ने चाहिँ सम्भावना देखिएको छ।
2: स्थानीय निकायहरूसँग यहाँहरूले कतिको समन्वय गर्नुभएको छ?
3: हामीले अब जिल्लैबाट हामीले अब सुरक्षाको लागि सुरेश साहबलाई नै हामीले एउटा पत्र दिएको छ, हाम्रो शान्ति सुरक्षाको लागि, र उहाँलाई पनि एउटा विशेष अतिथिको लागि बोलाइएको छ, र अनि हामीले जिल्ला प्रहरी थानामा पनि हामीले लेटर दिएको छ, र त्यसरी गरेर चाहिँ हामीले अब नगरपालिकाको चाहिँ हामीले प्रमुख नगर प्रमुखलाई नै हामीले चाहिँ मुख्य अतिथिको रूपमा डाकिएको छ। हामीले वार्डहरूमा त सबै वार्डहरूमा हामीले चाहिँ गइएको छ, यस
2: के छ 10 वटै पालिकाहरूलाई समेट्नु भएको छ कि छैन?
3: समेटिएको छ,
2: 10 वटै पालिकाहरू
3: 10 वटै पालिका भन्नाले यति टाढा हामी देवघाटतिर यता गइएको छैन, अलिक टाढा त होइन, हामी यता आगो खैरेनीसँगसम्म यता चाहिँ थर्पुसम्म त्यहाँसम्म पुगिएको छ, समेटिएको छैन, त्यसमा गएको छैन, र सबै यतिभित्रमा पर्ने नजिकका छिमेकी उहरूले सबैले हामीले चाहिँ समेटेका छौँ, उसलाई नगरपा प्रमुखलाई प्लस वडा अध्यक्षहरूलाई पनि हामीले सबैलाई निमन्त्रण पत्र दिइसकेका छौँ।
2: साउन 28 गतेदेखि भदौ 4 गतेसम्म सञ्चालन हुने महायज्ञका मुख्य कार्यक्रमहरू अहिले हेरिरहनुभएका दर्शकहरू र सुनिरहनुभएका श्रोताहरूलाई छोटकरीमा बताइदिनुहोस् न।
3: हाम्रो यो 28 गतेबाट 4 गते भदौ 4 गतेसम्म साउन 28 भदौ 4 गतेसम्म हाम्रो कार्यक्रम छ। 28 गते भदौ साउनको 28 गते हामीले चाहिँ कलश यात्रा निकाल्छौँ, 10 बजे टाइम छ हाम्रो, त्यहाँबाट निकालेर चाहिँ हामी आएर चाहिँ एउटा सभामा कोर्समा आएर चाहिँ प्रणत हुन्छौँ, कलश यात्रा गरेर त्यहाँ चाहिँ सबैजनाले आमन्त्रित गरिएको छ, सबै स्वयं संस्थाहरू अनि चाहिँ गाउँका मानिसहरू, श्रद्धालु भक्तजनहरू सबै कलश बोकेर हिँड्नेछन् त्यसमा, र अनि त्यसबाट हाम्रो चाहिँ 7 बजेबाट कार्यक्रम सुरु हुन्छ, 7 बजेबाट चाहिँ कार्यक्रम सुरु भएपछि बिचमा अलिकति 10 बजीसम्म हुन्छ र अनि खानाको लागि एकछिन टाइम रोकिन्छ र त्यसपछि 10 बजीबाट फेरि पछि 5 बजीसम्म चाहिँ प्रोग्राम हुन्छ 5 बजीपछि फेरि 7 बजीसम्म चाहिँ एकछिन रोकिन्छ त्यति बेला खानपानको लागि र अनि त्यसपछि केही रेस्टको लागि अनि त्यसबाट 7 बजीबाट 10 बजीसम्म फेरि हाम्रो चाहिँ भजन कीर्तनहरू आरतीहरू गरिन्छ र एकदम रूपले हाम्रो चाहिँ 3 गतिसम्म चल्छ 3 गति चाहिँ हाम्रो लक्ष्य हुन्छ प्रोग्राम छ त्यसपछि
2: लक्ष्यवर्ती प्रज्वलन 3 गते भनेर चाहिँ भन्नुभएको छ कार्यक्रममा तय गरिएको छ यो कस्तो कार्यक्रम हो
3: यो 3 गते चाहिँ अब त्यो अब गुरुजीहरूले त्यहाँ हामीले लक्ष्यवर्ती भनेर बढाएका छन् उहाँहरूले चाहिँ कस्तो विषयबाट चाहिँ अलग अलग ढङ्गबाट गर्ने तरिकाहरू पनि यिनीहरू उहाँहरूले कस्तो किसिमबाट गर्नुहुन्छ उहाँहरूले पनि गर्ने हामीले गर्ने होइन यो चाहिँ गुरुजीहरूबाटै गराउने हो यसबाट
2: महायज्ञको विशेष आकर्षणका रूपमा रहेको सिङ्गारिक महाआरती कस्तो हुनेछ
3: यो सिङ्गारिक महाआरती चाहिँ बेलुका हामीले चाहिँ अब पण्डित सुखदेवज्यूबाट चाहिँ बिचबिचमा चाहिँ अब वाचन वाचक हुन्छ वाचकको साथसाथमा चाहिँ भजन कीर्तन पनि हुन्छ त्यसको साथसाथै हामीले चाहिँ बेलुका सिङ्गारिक भनेको चाहिँ बेलुका चाहिँ आरतीको टाइममा चाहिँ अनेकौँ विषयको चाहिँ त्यहाँ भक्ति भजनहरू र सिङ्गारिक कार्यक्रम चाहिँ चल्छ
2: प्रसिद्ध कथावाचक पण्डित श्री सुखदेव शरणजी महाराजबाट सङ्गीतमय कथावाचन हुँदैछ उहाँलाई कथा वाचनका लागि छनौट गर्नुको विशेष कारण चाहिँ के हो
3: उहाँलाई केही मात्रामा हामीले उहाँको वचनहरू सुनिएको थियो र उहाँले गरेका वचनहरू हामीलाई राम्रो लाग्यो र उहाँले अब हामीलाई र हामीलाई र हाम्रो जुन आगन्तुक श्रद्धालु भक्तजनहरूलाई उहाँले पक्कै नै सन्तोषजनक दिनुहुन्छ भनेर हामीले चाहिँ उहाँलाई नै सल्लाह गरेको र उहाँले अवश्य पनि उहाँले राम्रो वाचन दिएर हाम्रो श्रद्धालु भक्तजनहरूलाई
2: खुसी बनाउनुहुन्छ महायज्ञमा दैनिक रूपमा रुद्राभिषेक सहस्र जलधारा बेलपत्र अर्पण 84 पूजा अन्नदान ग्रह शान्ति पितृ तर्पण लगायतका कार्यक्रमहरू राखिएका छन् कार्यक्रममा कसरी सहभागिता जनाउन सक्नुहुन्छ
3: यो समय भनेको 7 बजीबाट 10 बजी बिहानको समयको
2: बिहानको समय 7 बजीदेखि 10 बजीसम्म
3: त्यहाँ गएर कसैको श्राद्ध गर्नु प्रेरण गर्न पाउनुहुन्छ अनि व्रत बन्द गरेर पाउनुहुन्छ 84 पूजा लगाउन सक्नुहुन्छ हरेक त्यहाँ यहाँ जे तपाईँले भन्नुभयो ती एवज चिजहरू चाहिँ त्यहाँ गरिन्छ
2: 7 बजेदेखि
3: बिहान 10 बजीसम्म
2: हरेक दिन
3: त्यो समय त्यसैको लागि राखेको
2: महायज्ञमा दाताहरूलाई ताम्रपत्र रजतपत्र शिलालेख लगायतका माध्यमबाट सम्मान गर्ने व्यवस्था गरिएको छ यो सम्मानको मापदण्ड चाहिँ कसरी निर्धारण गरिएको छ
3: यसको मापदण्ड यसरी छ म तपाईँलाई सबै विस्तृत रूपमा बताइदिन्छु 1 रुपियाँदेखि लिएर 479 रुपियाँसम्मको लाई चाहिँ हामीले सिर्फ दानपत्र मात्रै खसाल्ने हो 400 देखि माथिको रसिद काट्ने
2: रसिद
3: 400 देखि माथि सबैलाई चाहिँ रसिद पाउनुहुन्छ अनि त्यसपछि 1000 भन्दा माथिकोलाई चाहिँ गएर हामीले चाहिँ उसमा वाचन गरिन्छ
2: नाम वाचन गरिन्छ
3: उहाँले 1 पैसा चाहिँ प्रदान गर्नुभयो भनेर अनि 2000 भन्दा माथिको मापदण्डको चाहिँ उहाँहरू चाहिँ सम्मान गरिन्छ उहाँलाई 5000 भन्दा माथिको फोरगेट फ्रेममा चाहिँ उहाँलाई चाहिँ सम्मान पत्र साथ प्रदान सम्मान गरिन्छ अनि 10000 भन्दा माथिको 1 जनाको नाम शिलालेखमा लेखिन्छ है राखिन्छ अनि 15000 भन्दा माथिको मन्दिरको आजीवन सदस्यको लागि नाम राखिन्छ लेखिन्छ शिलालेखमा लेखि त्यो शिलालेखमा अब जति भन्छ नि त्यो शिलालेखमा लेखिँदै जान्छ है अनि 25000 भन्दा माथिको इच्छाएका 2 जना व्यक्तिको चाहिँ
2: शिलालेखमा
3: नाम लेखिन्छ 50000 भन्दा माथिको फोटोसहित है तिनीहरू चाहिँ 3 जनाको शिलालेखमा नाम लेखिन्छ व्यक्ति उनीहरूले भनिन्छ अनि ड्रागन फ्रेममा चाहिँ सम्मान पत्र दिइन्छ 75000 भन्दा माथि दानवीरलाई चाहिँ घरबाट नै पञ्ची बाजा बजाएर चाहिँ त्यहाँसम्म
2: ल्याउनु
3: मन्दिरसम्म
2: ल्याउनु
3: महायज्ञसम्म ल्याउनु चाहिँ बजार परिक्रम गरेर महायज्ञसम्म ल्याउने चाहिँ ऊ छ अनि 1 लाखभन्दा माथि मन्दिर समितिद्वारा बनाइने संरचनामा र शिलालेख अनि चाहिँ यो दानवीरजीको चाहिँ घरबाट नै गएर अबिर यात्रा साथ अबिर अबिर त्यहाँ के थप्यो अबिर बाजा यात्रा पनि थप्यो र त्यहीँ पन्जी बाजाका साथ गाउँ सबै घुमाउँदै त्यहाँसम्म ल्याएर चाहिँ डबल माउन्टेन फ्रेममा चाहिँ बनाइन्छ फोटो फ्रेम बनाएर दिन्छ 125,000 माथिका दान दाताहरूलाई मन्दिर समितिद्वारा नै निर्णय गरेर यो सबै कुराहरू गरिसकेपछि उचित सम्मान त्यहाँभन्दा माथि आएकोलाई फेरि अब उहाँलाई कस्तो किसिमको चाहिँ सम्मान गर्ने त सबै सम्मान त सकिसकेको छ नि त्यो भइसकेको छ अझ त्योभन्दा के सम्मान गर्छ
4: विशिष्ट
3: सम्मान चाहिँ हामीले चाहिँ गरिन्छ र त्यस्तै अरू भूमि दान गर्न आउनु हुनेहरू आउनुभयो भने र तिनीहरूलाई पनि मन्दिरको आयोजक समितिद्वारा नै तिनीहरूलाई यी सबै शिलालेखमा नाम लेख्नेदेखि लिएर सबै गरेर अझ उहाँलाई अझ विशिष्ट रूपबाट चाहिँ हामीले सम्मान सत्कार चाहिँ गरिन्छ।
2: स्थानीय आमा समूहको सक्रियतामा महायज्ञ आयोजना हुँदैछ, यसमा शिवालय आमा समूहको भूमिका कस्तो रहेको छ?
3: शिवालय आमा समूह चाहिँ एउटा आयोजकको रूपमा चाहिँ उभिनु भएको छ र उहाँहरूकै उसमा अनुसार उहाँहरूकै आवाजमा उहाँहरूले भनेअनुसारको चाहिँ हामीले चाहिँ यो सुरु गरिएको छ। सबै सङ्घ संस्थाहरू मिलेर उहाँलाई सहयोग गरिएको छ र उहाँहरूले पनि बसेर सबै उहाँहरू महिला आमा समूहहरू हुनुहुन्छ, आमा समूह मात्रै नभएर यहीँ विभिन्न किसिमका चाहिँ
4: सङ्घ
3: संस्थाहरू र समितिहरूमा पनि उपसमितिहरूमा कोही आर्थिक समितिमा हुनुहुन्छ, कोही प्रचार प्रसारमा हुनुहुन्छ, कोही व्यवस्थापनमा हुनुहुन्छ, कोही यही यो मूल समितिमा हुनुहुन्छ होइन, कोही अब उसमा पनि हुनुहुन्छ के अरे स्वयंसेवक हुनुहुन्छ, त्यस्तो किसिमको चाहिँ के खाना पानी बाँड्ने पानी समय पानीको समेत हामीले चाहिँ एउटा सुलभ र सजिलो होस् भनेर पानी पनि बेला बेलामा थाप्ने खुवाउने गरेर चाहिँ त्यस्तो पनि एउटा चाहिँ हामीले चाहिँ सानसानो उपसमितिहरू गठन गरेर राखेको छ ताकि त्यहाँ आउने त्यहाँ आएका सबै श्रद्धालु भक्तजनहरूलाई केही कुराको पनि दुःख नहोस् कष्ट नहोस् कमी नहोस् भनेर चाहिँ हामीले सबै समितिहरूमा समेटेर चाहिँ राखेको छ र उहाँहरूले पनि राम्रै भूमिका गरिरहनु।
2: मन्दिरलाई धार्मिक पर्यटनको गन्तव्य बनाउन आगामी दिनमा के कस्ता योजना अघि बढाउने सोच राख्नुभएको छ?
3: हामीले अब यसलाई चाहिँ धार्मिक पर्यटनको रूपमा राख्नको लागि अब त्यहाँ एउटा मन्दिर छ गाउँको,
2: यो मन्दिर त हाइवेसँगै जोडिएको छ,
3: हाइवेसँगै जोडिएको
2: किन भन्दाखेरि हाइवेमा हिँड्ने मानिसहरूलाई चाहिँ एकैछिन रोकेर अनि मन्दिरको दर्शन गरेर जान सक्ने अवस्था छ,
3: जान सक्ने अवस्था नि छ र अनि फेरि के छ आवाज आवाजको लागि सजिलो छ त्यसमा होइन। अब त्यहाँ एउटा स्वस्थानीको कथा अनुसार यो मन्दिर चाहिँ एउटा महादेवकै सतीदेवीलाई जुन स्वस्थानी कथामा लेखिएको छ नि सतीदेवीलाई पीठमा बोकेर हिँड्दाखेरि अङ्ग पतन हुँदै कहाँ जाँदाको क्रममा चाहिँ एउटा छिर्काने स्वर भनेर चाहिँ नाम राखिएको छ। यो छिर्काने स्वर नाम पनि यसरी राखिएको छ कि छिर भनेको चाहिँ कपाल रहेछ कपाल हो र कड भनेको टुक्रा कपालको टुक्रा खसेको भएर त्यहाँ छिर्कड सर छिर्कड हो नाम खास गरेर तर सजिलोको लागि हामीले के भएको छ छिर्कानेश्वर भनेर चाहिँ पहिलेदेखि नै छिर्कानेश्वर भएको हुनाले यसलाई छिर्कानेश्वर महादेवको नाममा राखिएको छ र यो चाहिँ महादेवसित जोडिएको चाहिँ एउटा धार्मिक मन्दिर हो र त्यसैले गर्दाखेरि सबै पर्यटनलाई त्यहाँ बोलाउनु पनि सकिन्छ आउन पनि सक्छ र त्यति मात्रै नभइकन गाउँको केही पूजापाठहरू गर्नु पऱ्यो भने कोही व्रतबन्ध गर्नु पऱ्यो भने कोही सानोतिनो बिहा भयो है सानोतिनो अब गाउँघरमै गर्ने बिहा वर्तनहरू त्यस्ता पनि हुन सक्छन् त्यहाँ

0: घाँटीको ठाउँमा एउटा ठाँटी जस्तो किसिमको चाहिँ भगवान् राखेको छ। यी यावत चिजहरूले गर्दाखेरि त्यहाँ हाम्रो चाहिँ व्रतबन्धन बिहा यताउति गर्नको लागि पनि हामीलाई सजिलो हुन्छ। र त्यहाँ यी गर्न थालियो भने गाउँघरका वरिपरिका सबैलाई चाहिँ ठुल्ठुला रेस्टुरेन्ट गरेर ठुल्ठुलो खर्च गर्नु पनि हामी त्यहाँबाट जोगाउन सकिन्छ भन्ने हामीले लागेको छ।
1: महायज्ञमा तनहबाहेक देशका विभिन्न ठाउँबाट भक्तजनहरू आउने अपेक्षा गरिएको छ। बाहिरबाट आउने श्रद्धालुका लागि आवश्यक व्यवस्थापन कसरी मिलाउनुहुन्छ?
0: त्यसरी बाहिरबाट कोही श्रद्धालु भक्तजनहरू आउनुभयो भने हामीसित प्रशस्त मात्रामा बस्ने ठाउँहरू छन्। खाना हामी आफै खुवाउँछौँ र उहाँहरूलाई बस्नको लागि केही प्रब्लम हुँदैन, खुवाउनको लागि केही प्रब्लम हुँदैन। हामी उहाँहरूलाई कति दिन बस्नुहुन्छ हाम्रो महायज्ञभरि उहाँहरूलाई हामीले
1: व्यवस्था
0: मिलाएर हामी पठाउँछौँ।
1: महायज्ञको तयारी अहिलेसम्म कहाँसम्म पुगेको छ? व्यवस्थापनका मुख्य चुनौतीहरू के रहे?
0: व्यवस्थापनमा त्यही हामीलाई खासै त्यस्तो चुनौतीहरू त आएको छैन। सबै कुरो
1: सबै सहज
0: सहजै गरिरहेको छ हामी, किनभने एकजना दुईजना मात्रै लागेको होइन, पुरै गाउँ टोलै लाएर बनाइएको छ। अहिले त्यहाँ हामीलाई त्यो बाँसहरूको चाहिँ अलि धेरै काट्नु पर्नेछ, 40-50 बाँसहरू चाहिँदैछ। त्यो पनि अब काटेर चाहिँ सबै सम्पूर्ण बनाएर अलिक बाँस पुरा गरेर राखेको छ। अब गेट बन्न चाहिँ बाँकी छ, अब त्यो ऊ बन्दैछ, स्टेज बन्दैछ, स्टेज सायद आज भ्याइन्छ होला, अब भोलि गेट बनाइन्छ। र एउटा चाहिँ मण्डप बनाउनु पर्छ, यज्ञ बनाउनु पर्नेछ, त्यो यज्ञ बनाउनु मात्रै बाँकी छ। र त्यो मन्दिरलाई अब हामीले चाहिँ सबै रङ रोकन पनि गरिएको छ, अब ध्वजपातहरू मात्रै जोड्न बाँकी छ। अरू तकरिबन भइसक्यो, 80% जति भइसक्यो, अब हामीलाई 20% बाँकी छ।
1: स्थानीय जनप्रतिनिधि व्यवसाय सङ्घ संस्था तथा सर्वसाधारणहरूको चाहिँ सहयोग यहाँहरूलाई चाहिँ राम्रो छ?
0: सबैबाट चाहिँ जनप्रतिनिधिहरू पनि आइरहनु भएको छ त्यहाँ काम गर्नलाई, त्यहाँ हेरेखदेख गर्नलाई। जनप्रतिनिधिहरूलाई हामीले अनुगमनसँग त्यहाँ राखिएको छ, अनुगमन पनि गरिरहनु भएको छ कि कति कामहरू भएको छ, के कस्तो चाहिँ बाधा अडचनहरू परेका छन् भनेर आएर सोध्नुहुन्छ, हेर्नुहुन्छ, काम गर्नुहुन्छ र जानुहुन्छ। र सङ्घ संस्थाहरू त अब भइहाल्यो, सङ्घ संस्थाहरू त लागिपरेकै छ।
1: जस्तै यहाँहरूले प्रचार प्रसारको निम्ति यज्ञ हुँदै गर्दा फेसबुक युट्युब मार्फत चाहिँ डिजिटल मिडियाको प्रयोग गर्ने भन्नुभएको छ, यो कसरी चाहिँ व्यवस्थापन गर्नुभएको छ?
0: यो यसमा चाहिँ हाम्रै अब पत्रकारहरूलाई पनि मिडियाहरूलाई पनि हामीले दिएका छौँ, पत्रकार पत्रबाट नै पत्रिकाहरू पनि निकालिएकै छन्। र त्यस साथसाथै हामीले युट्युब फेसबुक होइन टिकटकहरूमा पनि हामीले प्रचार प्रसारको लागि सबै त्यहाँ चाहिँ भएका कार्यक्रमहरूको चाहिँ विषय सूचीहरू त्यसमा भएका चाहिँ प्रत्यक्ष प्रसार पनि हुन्छ। त्यहाँ त्यहाँ हामीले चाहिँ जोडिसकेका छौँ, आज त्यो जोड्दै वाइफाई जोड्दैछ, आज त्यहाँ ब्यास उसले चाहिँ उहाँलाई पनि धन्यवाद दिन चाहन्छु, ब्यास नेटले पनि त्यहाँबाट चाहिँ आज जोड्दैछ 7-8 दिनको लागि चाहिँ उहाँहरूले पनि मद्दत गरिरहनु भएको छ। र त्यसबाट चाहिँ हामीले प्रत्यक्ष रूपमा पनि हामीले देखाउन सकिन्छ, गर्न सकिन्छ, गरिन्छ।
1: अहिलेको समयमा धार्मिक कार्यक्रमलाई पर्यटन र संस्कृति संरक्षण र स्थानीय विकाससँग जोड्न कतिको आवश्यक ठान भएको छ?
0: यो त एकदमै जीवनमा नभई नहुने कुरा हो नि। अब धार्मिक पनि चाहियो, हामी अधर्म गरेर चाहिँ नास्तिक भएर बस्न सकिन्छ, धार्मिक पनि हो हामी। अब पर्यटन पनि चाहियो हामीलाई, पर्यटकहरू पनि हाम्रो चाहिँ आवश्यक छ। पर्यटक भनेको हाम्रो चाहिँ स्रोतै हुन् होइन, र अर्को चाहिँ सांस्कृतिक पनि हाम्रो त जोगाइराख्नु त हाम्रो मूल कर्तव्य नै हो। हामीले चाहिँ यसलाई चाहिँ पतन भएर जान दिनुहुन्न, यसलाई चाहिँ टेवा दिएर राम्रोसित ख्याल गरेर जोगाउन गरेर राख्नुपर्छ।
1: महायज्ञ सफल बनाउन स्थानीय वासी तथा देश विदेशमा रहेका नेपालीहरूलाई यहाँको विशेष अनुरोध आग्रह के छ?
0: म यहाँ हाम्रा गाउँघरका टोलका देशमा यहाँ देशमा बस्ने र विदेशमा बस्ने भाइ भतिजाहरूलाई पनि म के भन्न चाहन्छु भने सबैजनाले हाम्रो गाउँघरको एउटा धार्मिक कार्यक्रम गर्दैछौँ र यसलाई सेवा गर्नु र गाउँको विकास गर्नको लागि उहाँहरूले पनि पक्कै पनि यसलाई हेरिरहनु भएको छ। हामीले युट्युबहरूमा पनि हालिदिएका छौँ, फेसबुकमा पनि हालेका छौँ, एउटा ग्रुप पनि बनाइएको छ, हामीले उहाँहरूलाई चाहिँ भनेका पनि छौँ। र अर्को त्यसलाई अब उहाँहरूले त प्रत्यक्ष रूपमा दिन सक्नुहुन्न पुण्यदानहरू, र हामीले चाहिँ मन्दिरको नामको चाहिँ एउटा खाता पनि छ, खाता पनि हामीले हालिदिएका छौँ। यसरी चाहिँ उहाँहरूबाट चाहिँ हामी प्रत्यक्ष रूपमा जोडिएका छौँ र आशा छ उहाँहरूले पनि पक्कै पनि सक्दो चाहिँ सहयोग गर्नुहुन्छ भन्ने हामीले मलाई आशा लागेको छ।
1: संसारभरि छरिएर रहनुभएका नेपालीहरूले यो कार्यक्रमलाई पक्कै पनि सहयोग गर्नुहुनेछ। जहाँ जुन देशमा

0: रहेर बस्नु भएको भए पनि अहिले चाहिँ यो कार्यक्रम हुँदाखेरि उहाँहरूबाट सहयोगको चाहिँ अपेक्षा गर्नुभएको छ?
1: एकदमै सहयोगको अपेक्षा गरिएको छ। जहाँ बसे पनि हाम्रो देश विदेशमा जहाँ गए पनि हाम्रो धर्मको लागि आफ्नो गाउँठाउँको लागि विकासको लागि उहाँहरूले हेर्छु भनेर भन्डारण पनि भएको छ। कतिपय अब हामी के गर्ने खोइ, हामीले केही पनि पैसा हाल्न पाइएन, केमा हाल्ने, हामीले कसलाई कसको नाममा व्यक्तिको नाममा हालेर त भएन, त्यस्तो त अब दिला नदेला के होला होइन, हामीलाई बिल पनि पाउनु पऱ्यो, हामीले त्यो हरको चाहिँ चिट काटेर अब 500 भन्दा तलको चाहिँ चिट काटिन्न, हामीले त्योभन्दा माथिको चाहिँ सबैको चिट काटिन्छ र उहाँको त्यसरी हाले तापनि हामीलाई क्युआरमा पठाउनुहुन्छ, क्युआरमा पठाए पनि जेमा पठाए पनि हामीलाई चाहिँ
0: बिल काटेर त्यसपछि
1: र उहाँहरूलाई पनि हामीले त्यही स्वयं जति पठाउनु भएको छ त्यही अनुसारको हामीलाई उहाँ चिट काटेर उहाँलाई फोटो खिचेर उहाँलाई पनि पठाइन्छ, यहाँ उहाँको परिवारहरू छ भने परिवारजनलाई पनि हामीले सम्मान सत्कार गरिदिन्छ।
0: अन्त्यमा दमौली एफएम का श्रोता तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई महायज्ञमा सहभागी हुन तपाईँ के सन्देश दिन चाहनुहुन्छ?
1: सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई पहिले त मेरो नमन गर्न चाहन्छु र यस उसमा महायज्ञमा तपाईँहरूको आगमन गरेर यहाँहरू पालिदिनु भएमा र यहाँ आइदिनु भएमा र यस महायज्ञलाई सफल पारिदिनु हुन म सबैजनालाई चाहिँ विनम्र अनुरोध गर्दछु। हुनसक्छ सबैजनालाई मैले हामीले चिठी पुऱ्याउन सकिएन होला र हामीले चाहिँ अब उसमा गाडीमा पनि प्रचार प्रसार गरेर हिँडेकै छ, उहाँहरूले सुन्नुभएकै छ,
0: फेसबुकमा
1: युट्युबमा टिकटकमा हामीले प्रशस्त मात्रामा
0: हालिदिएको
1: छ, उहाँहरूले थाहा पाउनु भएकै होला र थाहा नपाउनु भएको भए पनि यस एफएमबाट पनि उहाँहरूलाई चाहिँ अवश्य पनि जानकारी हुनेछ र म यो पनि आग्रह गर्न चाहन्छु कि जो जसले हेर्नुभएको छ, जसले हेर्न सक्नुभएको छैन फेसबुक युट्युब एफएमहरू कहीँ सुन्नु सक्नुभएको छैन भने पनि उहाँहरूलाई नजिकको बस्ने दाजुभाइ दिदीबहिनीहरू जसले चलाउन जान्नुभएको छ फेसबुकहरू नेटहरू चलाउन जान्नुभएको छ उहाँहरूलाई पनि है फलाउने ठाउँमा 28 साउन 28 गतिबाट
0: 4 गतिसम्म
1: भदौ 4 गतिसम्म यस्तो छिर्कनेश्वरमा महादेवको छिर्कन भन्ने ठाउँमा यसरी एउटा महायज्ञ चल्दैछ, त्यहाँ जाउँ, त्यहाँको चाहिँ त्यहाँ गएर चाहिँ एउटा चाहिँ धर्मको कार्यमा संलग्न भएर आउँ भन्ने चाहिँ भनिदिनु हुन पनि म अनुरोध गर्दछु।
0: हाम्रो चाहिँ निमन्त्रणलाई स्वीकार गरेर दमौली एफएममा आएर आफ्नो भनाइहरू राखिदिनु भयो, त्यसको लागि दमौली एफएमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँलाई हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु। हस्त नमस्कार।
1: नमस्कार, म हजुरहरूलाई पनि यस एफएमलाई पनि र हजुरलाई पनि म एकदमै धन्यवाद ज्ञापन गर्न चाहन्छु। यो उसमा पनि यो महायज्ञमा पनि आइदिएर हजुरहरूले पनि यसरी नै आज जसरी चाहिँ प्रत्यक्ष प्रसारण गरिदिनु भएको छ त्यसरी नै हाम्रो पनि त्यहाँ प्रत्यक्ष प्रसारण गरिदिनु हुन पनि अनुरोध गर्दछु।
0: हस्
1: हस् नमस्कार।

0: मेरो त बहिनीको बिहे आँटियो, लोकल खसी बोकाको मासु लिन कहाँ जाने होला कान्छा?
1: गणेशमान चोकको ओह्रालोमा रहेको बन्दीपुरे कान्छाको मासु पसलमा जानु न दाई।
0: ए हो, म त त्यतैतिर लागे कान्छा।
1: हुन्छ हुन्छ दाई।
2: बन्दीपुरे कान्छाको मासु पसल ब्यास 2 गणेशमान चोक दमौली। हामी कहाँ ताजा सफा लोकल खसी, लोकल बोका, लोकल कुखुरा तथा ब्रोइलरको मासु पाइनुका साथै होम डेलिभरीको पनि व्यवस्था छ। साथै विवाह भोज भतेरका लागि सुपथ मूल्यमा मासु तथा जिउँदै पनि लिने दिने गरिन्छ।
3: प्रोपराइटर केसी कान्छा, सम्पर्क नम्बर 98 27 13 70 42, 97 4 52 82 0 0 0।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0665 63 715 र 98 41 12 07 40।

सूचना सूचना सूचना जलचर संरक्षण ऐन 2017 ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 अनुसार निम्न क्रियाकलाप गरी जलचर मार्नु वा समात्नु पूर्ण रूपमा निषेध गरिएको छ। जलचर सम्बन्धी निषेधित कार्यहरू विद्युतीय करेन्ट लगाउन नपाइने, विषालु रासायनिक पदार्थको प्रयोग गर्न नपाइने, विस्फोटक पदार्थको प्रयोग गर्न नपाइने, तिवारी जालको प्रयोग गर्न नपाइने, रात्रिको समयमा माछा मार्न नपाइने, खोला तथा ताल किनारमा फोहोर फाल्ने र पानी दूषित बनाउन नपाइने, ओत समाउन वा मार्न नपाइने, ब्यास नगरपालिका क्षेत्रभित्रका कलेस्ती, छाप्दी, साँगे, बुल्दी, रिस्ती, खिर खाँदी जस्ता खोला नाला, ताल, पोखरी, तलैयाहरूमा ब्यास नगरबाट अनुगमनका क्रममा विभिन्न प्रजातिका माछाहरू, असला, सर, फकेटा, बाम, बुदुना, गडौला, भित्ते लगायतका जलचरहरू माथि उल्लेखित निषेधित कार्यहरू गरी मार्ने वा हानि नोक्सानी गरेको पाइएमा ब्यास नगरपालिका जलचर तथा जलीय जैविक विविधता संरक्षण ऐन 2081 बमोजिम रु 2000 देखि अधिकतम रु 2,00,000 जरिवाना गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनहुँ गण्डकी प्रदेश नेपाल।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्मुनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565653319, 98560 2719।

सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि ब्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा ब्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10 देखि ₹100 सम्म जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500 देखि ₹3000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2000 देखि ₹12000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3000 देखि ₹16000 सम्म जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। ब्यास नगरपालिका नगर कार्यपालिकाको कार्यालय दमौली तनाउ।

पिता ससुरा स्वर्गीय मेघनाथ पौडेलजीको 13 पुण्यतिथि अर्थात् गौत खाने दिन यही मिति 2083 साल भाद्र 9 गते मंगलबारका दिन परेको हुँदा उक्त पितृ कार्यमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। हाम्रो निवासमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन सादर निमन्त्रणा गर्दछौ। यस दुःखद घडीमा यहाँको उपस्थितिले हामीलाई थप आत्मीयता र सान्त्वना प्रदान गर्नेछ। मिति 2083 भाद्र 9 गते मंगलबार, समय बिहान 11 बजेदेखि, स्थान व्यास नगरपालिका वडा नम्बर 6 चिन्तुतार निजी निवास, साथी धर्मपत्नी श्रीमती सुशीला देवी पौडेल, छोरा बुहारी रघुनाथ पौडेल, लक्ष्मी पौडेल, हरिप्रसाद पौडेल, सरस्वती पौडेल, तारापति पौडेल, सुशीला पौडेल, सन्तोष पौडेल, इन्दु पौडेल, ईश्वर पौडेल, लक्ष्मी पौडेल, छोरीहरू सरस्वती सुवेदी, ऋषि बस्ताकोटी, सबिना वागले तथा समस्त पौडेल।

0: सूचना सूचना सूचना यस ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास तीन दनौली तनौली ब्यास नगरपालिका भित्र रहेका सहकारी आमा समूह तेल विकास संस्थाहरू बीच खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरेको हुँदा इच्छुक समूहले निम्न समयभित्र कार्यालयमा उपस्थित भई नाम दर्ता गर्नु हुन यो सूचना प्रसारण गरिएको छ। मिति 2083 भाद्र 19 गते शुक्रबार श्री कृष्ण जन्माष्टमीको दिन। ठेगाना ब्यास 3 अनसन चौतरी। समूह दर्ता मिति 2083 भाद्र 17 गते साँझ 5 बजेसम्म। दर्ता शुल्क ₹255। विषय वस्तु सहकारी र महिला सशक्तिकरण। प्रति गीत समय 7 मिनट। पुरस्कार प्रथम पुरस्कार ₹15,000, दोस्रो पुरस्कार ₹10,000, तेस्रो पुरस्कार ₹5,000, दुई समूहलाई सान्त्वना पुरस्कार ₹3,000, सर्वोत्कृष्ट नृत्य उपहार ₹2,000। प्रति समूह संख्या बढीमा 12 जना वाद्य वादन आफैले व्यवस्था गर्नुपर्ने।
1: आयोजक ब्यास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास नगरपालिका 3 तनाव।

0: आहा, कस्तो राम्रो रङ रोगन, मार्बल टाइल तथा धारा जडान गरेर यस्तो मनमोहक घर कसरी बनायो?
1: यो त भोपाल हार्डवेयरको कमाल हो नि दिदी। मैले त्यहीबाट सामान ल्याएर बनाएकोले घर सुन्दर बनेको हो नि।
0: मैले पनि घर बनाउनु छ, भोपाल हार्डवेयरबाटै सामान ल्याउनु पर्यो।
2: भोपाल हार्डवेयर, ब्यास चार मेन रोड, भोरलेटार चोक, दमौली, तनहुँ। प्रोप्राइटर भोपाल आले। हजुर, हामी कहाँ प्लाई, सिसा, फर्माइका, किला, कब्जा, एल्युमिनियम पाइप, पाता, स्वदेशी तथा विदेशी रङ, नेपाटपको पिपिआर, सिपिभिसी, पिभिसी पाइप फिटिङ, डोर फिटिङ, किचन डेकोरेसन तथा हार्डवेयरका सम्पूर्ण सामानहरू पाइन्छ। साथै टाइल, मार्बल, ग्रेनाइट, चिप्स, बाथरुम फिटिङका आइटम्सहरू, हिन्दवेयर, बाथ सेन्सका ग्यारेन्टी धाराहरू पाइन्छ। बिपी सप्लायर्स। फोन 0565635319, 9856027319।

सूचना सूचना सूचना नगरको वातावरणलाई स्वस्थ र स्वच्छ राख्नको लागि व्यास नगर क्षेत्रभित्र प्लास्टिकका झोला कप र प्लेट प्रयोग गर्न निषेध गरिएको छ। व्यापारी व्यवसायी सर्वसाधारण तथा सरोकारवाला सबैले सोको सट्टामा कपडा जुट र कागज लगायतका वातावरण मैत्री झोला तथा वस्तुहरू मात्र प्रयोग गर्नुहोला। यदि प्लास्टिकको झोला प्रयोग गर्नु परेमा नेपाल सरकारद्वारा स्वीकृत 40 माइक्रोन वा सोभन्दा माथिका प्लास्टिक झोला मात्र प्रयोग गर्न पाइनेछ। अन्यथा व्यास नगर निषेधित प्लास्टिक जन्य वस्तु प्रतिबन्ध गर्ने सम्बन्धी ऐन अनुसार सामान जफत गरी निम्न कारवाही गरिनेछ। उपभोक्तालाई ₹10-100 जरिवाना गरी नाम सार्वजनिक गर्ने, खुद्रा विक्रेतालाई ₹500-3,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, थोक विक्रेतालाई ₹2,000-12,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गर्ने, उत्पादकलाई ₹3,000-16,000 जरिवाना गरी दर्ता खारेजी तथा कारोबार बन्द गरिनेछ। व्यास नगरपालिका नगर कार्य

0: बालिकाको कारले दमौली तनाउ।
1: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
2: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
1: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
2: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
1: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
3: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई पदमचोक, दमौली तनहु। सम्पर्क नम्बर 9840001, 9066373344।
4: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
5: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
4: अनि त्यो कहाँ पाइन्छ त?
5: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
1: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
6: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
1: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
6: फर्निचर उद्योग
1: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9916664683,
7: 9856043234।
1: एक सेट मिनीहार र झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न, आज त म आफै गएर किनेर ल्याउँछु।
8: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुन चाँदीको पसल रोजिना बराली सुन चाँदी पसलमा जानुपर्छ।
1: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास 3 सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9856025380, 9914852518 र 9065153332।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको, कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्री कृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9805-41-437।
1: व्यास 3 प्रशासन चोक दमौली।
2: Sincerely, it's your own Damoli FM 94.2 MHz.

0: होइन हो माइली, मलाई त ढाकाको टोपी, दौरा सुरुवाल, कोट चाहिएको थियो। दमौली बजार भरि खोजे, कतै देखिन त।
1: ढाकाको हातले बुनेका कपडाहरू, ढाका टोपी, दौरा सुरुवाल, ढाकाका आधुनिक डिजाइनका साडीहरू त दमौली बजारको पदमचोक ब्यास दुईमा पाइन्छ नि दिदी।
0: हो र, कति खोजे पदमचोकमा पो रहेछ त।
1: हो नि दिदी, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा ढाकाको साडी, दोपट्टा साडी, दौरा सुरुवाल, कोट, पाइन्ट, सर्ट, जनजाति ड्रेसहरू, कपडाका झोला तथा स्यान्डलहरू पाइन्छ नि।
0: विवाह, व्रत बन्ध, पास्नी तथा चाड पर्वहरूमा खोजी खोजी निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योगमा नै जान्छु र साथीहरूलाई पनि भनिहाल्छु है बहिनी। म त
2: हामी कहाँ ढाकाको हातले बुनेका कपडाबाट साडी, टोपी, दौरा सुरुवाल, चप्पल, कोट पाइन्ट, झोलाहरू र जनजाति ड्रेसहरू साथै दोपट्टा साडी, बनारसी साडीहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोप्राइटर विष्णु एन्ड कला, निखिल ढाका कपडा तथा सटिङ सुटिङ उद्योग, ब्यास दुई, पदमचोक, दमौली, तनहुँ। सम्पर्क नम्बर 9840100061, 9806673344।
3: सरकारले भूकम्पको घर गराउन पैसा त दियो, चार गोठे ट्रस राखेर टिनको छाना पनि छायो, तर के गरे नानी, टिन तातेर घरमा बस्नै सकिन्न। तिम्रो घर पनि टिनको छाना होइन, कसरी बस्छ हो त्यसरी?
4: के हुनु दाई, एउटा नयाँ प्रविधि आएको रहेछ, मैले पनि त्यही गरेछु। अल्मुनियमको च्यानलमा फिट हुने सेतो जिप्सन बोर्ड पाइदो रहेछ नि।
3: अनि त्यो कहाँ पाइन्छ त?
4: ओम फर्निचरमा जानुस् न, यो त गर्मीमा साह्रै शीतल हुँदो रहेछ।
0: साथै जय विश्वकर्मा ग्रिल स्टिल एन्ड अल्मुनियम उद्योग, मोबाइल 9846614438।
5: प्रोप्राइटर दीपक गैरे, ओम फर्निचर एन्ड फर्निसिङ उद्योग, शोरूम
0: ब्यास 3 दुर्गा मन्दिर लाइन, मेन रोड, दमौली।
5: फर्निचर उद्योग
0: ब्यास 11 मुसे खोला, 10 भाइ नयाँ पुल। मोबाइल नम्बर 9816664683,
6: 9556043234।
7: दमौली FM 94.2 समुदायको

0: आफूलाई पनि सँगै लिएर कटाइनु भएका त
1: हेर नानी अब चाडबाड पनि आउन लाग्यो काकीलाई नयाँ गमला चाहियो रे केही घरयासी सामान ल्याउनु छ अनि नातिलाई नि खेलाउन नभई भएन भनेको छ यी सबै सामान किनेर नातिलाई स्कुल लैजानु पर्ने म त अलि हतारमा छु है नानी गएँ है नानी अहिलेलाई
0: काका हतार गर्नु पर्दैन नि यी सबै सामान किन्न अब दुई तिनवटा पसल चार्नु पर्दैन नि काका
1: यो खरक खरक सामानहरू एउटै पसलमा कहाँ पाइन्छ त नानी
0: काकालाई थाहा छैन अब त हाम्रै दमौली बजारको सफा सडकमा 99+ इजी मार्ट खुलेको छ नि काका त्यहाँ त काका घर आएपछि सबै सामानहरू कस्मेटिक स्टेसनरी बच्चाका सबै सामानहरू प्लास्टिकका आइटम गमला सिसाका सबै प्रकारका बोतलहरू एकदमै सस्तो मूल्यमा पाइन्छ नि काका
2: 99 इजी मार्ट दमौली ब्यास्टिन सफा सडक नगरपालिका सँगै मुक्तिनाथ ब्याङ्कको आडैमा मोबाइल नम्बर 97 4 23 46 118

0: लाउ लाउ र खाउ खाउको बेलामा पनि आफ्ना रहर भने कति मेटाएनन् हो यी बुढाले।
1: होइन, के को गन्थन हो सानी?
0: केही होइन, आफूलाई भने कस्तो सुनको गरगहना लगाएर हिँड्न मन लागेको छ, हजुर भने कुरै बुझ्नुहुन्न।
1: सुनको गहना? होइन, यस्तो महँगो सुन जता पाए त्यता किन्न त भएन नि।
0: हेर्नुहोस्, बाराई ज्वेलर सुनचाँदी पसलमा भने अनुसारको आधुनिक डिजाइनका गरगहनाहरू पाइन्छ।
1: कहाँ छ बाराई सुनचाँदी पसल?
0: दमौलीको न्यू रोड कालिका मार्गको चोकैमा रहेको पसलमा कम्प्युटर प्रविधिबाट नापतौल गरी आधुनिक डिजाइनका गरगहनाहरू ग्यारेन्टीका साथ निश्चित समयमा तयार गरिन्छ। साथै राशि अनुसारका पत्थर जडित औँठीहरू पनि निर्माण गरिन्छ।
1: प्रोप्राइटर सञ्जय हेकतराज, बाराही ज्वेलर सुनचाँदी पसल, न्यू रोड, कालिका मार्ग, चोक, दमौली, तनहु।
0: सम्पर्क 9846-41-633, 9817-15-098, 9464-0385।
2: झुम्का किन्ने भनेको वास्तै गर्नुहुन्न? आज त म आफै गएर किनेर ल्याउँछु।
3: हेर न हेर बुद्धि, सुन जस्तो कुरा, जहाँ पायो त्यही किन्नुहुन्न। त्यसैले एकमात्र विश्वासिलो र भरपर्दो सुनचाँदीको पसल रोजिना बराली सुनचाँदी पसलमा जानुपर्छ।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनका गरगहना बनाइनुका साथै खरिद बिक्री र साटफेट समेत गर्नु परेमा हामीलाई सम्झनुहोस्। प्रोप्राइटर डम्बर बराली, ब्यास्तिन सफा सडक, दमौली, इलिसा फेन्सी भएको घरमा। मोबाइल नम्बर 9556-25-380, 9914-5518 र 9065-15-332।

पति पिता ससुरा स्वर्गीय मेघनाथ पौडेलजी को 13 पुण्यतिथि अर्थात गौत खाने दिन यही मिति 2083 साल भाद्र 9 गते मंगलवार का दिन परेको हुँदा उक्त पितृ कार्यमा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। हाम्रो निवासमा उपस्थित भई दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पितृ प्रसाद ग्रहण गरिदिनु हुन सादर निमन्त्रणा गर्दछौ। यस दुःखद घडीमा यहाँको उपस्थितिले हामीलाई थप आत्मीयता र सान्त्वना प्रदान गर्नेछ। मिति 2083 भाद्र 9 गते मंगलबार, समय बिहान 11 बजेदेखि, स्थान व्यास नगरपालिका वडा नम्बर 6 चिन्तुतार निजी निवास, साथी धर्मपत्नी श्रीमती सुशीला देवी पौडेल, छोरा बुहारी एकनाथ पौडेल, लक्ष्मी पौडेल, हरिप्रसाद पौडेल, सरस्वती पौडेल, तारापति पौडेल, सुशीला पौडेल, सन्तोष पौडेल, इन्दु पौडेल, ईश्वर पौडेल, लक्ष्मी पौडेल, छोरीहरू सरस्वती सुवेदी, ऋषि बस्ताकोटी, सबिना वागले तथा समस्त पौडेल परिवार।

0: दाइ केही राम्रो किचन सेट अनि गिफ्ट आइटम हेर्न पाए हुन्थ्यो नि, दिदीको बिहे छ।
1: तपाईँ त ठिक ठाउँमा आउनुभयो नि। स्वस्ति किचन तथा गिफ्ट हाउसमा पाइन्छ भान्साका सामानदेखि उपहारसम्म।
0: आउनुहोस्, हामी कहाँ इलेक्ट्रिक गिजर, ग्यास सिलिन्डर, ग्यास चुलो, ग्यास गिजर, चिम्नी, एसी, कुलर, वाटर फिल्टर, सबै प्रकारका फ्यान, राइस कुकर आदि पाइन्छ।
1: साथै तामा, पित्तल, स्टिल, सिल्भर, फलाम, प्लास्टिकबाट बनेका कुर्सी टेबल, सम्पूर्ण किचन तथा घरमा चाहिने उच्च गुणस्तरका स्वदेशी तथा विदेशी सामग्रीहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: कम गुणस्तरका होइन, उच्च गुणस्तर तथा स्तरीय र वारेन्टीका सामान नै रोज्नुहोस्। त्यसको लागि अरू होइन, स्वस्ति किचन तथा गिफ्ट हाउस, ब्यास्तुई न्यू रोड अथवा लौडारी किचन हाउस, सफा सडक, दमौली नै रोज्नुहोस्। सम्पर्क नम्बर 0658 563 715 र 98 41 12 07 40।
2: नाइन्टी फोर पॉइंट टू द मौली एफएम समुदाय को आवाज।

सम्पूर्ण जीन्स आइटम का लागि सबैको रोजाई ओम फेन्सी व्यास्तुई न्यू रोड दमौली। नयाँ नयाँ डिजाइन का आकर्षक जीन्स आइटम का लागि हामीलाई सम्झनुहोस्। सम्पर्क नम्बर 9805617350। साथै मन्जु प्रकाश एग्रो एन्ड सप्लायर्स व्यासचार सिमलटार निम्तो पार्टी प्यालेस भन्दा थोरै अगाडि। हामी कहाँ लैनो भैँसी गाई सुपथ मूल्यमा बिक्री गरिन्छ, साथै थारो भैँसीसँग लैनो भैँसी पनि साटफेर गरिन्छ। सिधै सम्पर्क गर्न सक्नुहुनेछ 9805617350।

0: वर्षा लागेपछि पानी जमेर लेउ लागेर हैरान भएको छु म त।
1: ल दाई पनि टाइल्स लगाइदिनुस् न, पानी पनि जम्दैन लेउ पनि लाग्दैन, बेकार हैरान हुनै पर्दैन।
0: अनि बहिनी टाइल्स कहाँबाट ल्याउने त?
1: ठुल दाई पनि हाम्रै व्यास नगरपालिकाको एक अमरेलीमा संसार मार्बल एन्ड ग्रेनाइट ट्रेस खुलेको छ नि। अनि ठुल दाई त्यहाँ त बाथरुम किचन कौसीमा राख्ने उत्कृष्ट र गुणस्तरका मार्बल ग्रेनाइट कजरिया ब्रान्डका टाइल्स पाइँदो रहेछ नि।
0: हो र बहिनी, उसो भए म त पानी दिँदा हुने बित्तिकै ठुलो भाउजूलाई लिएर जान्छु नि।
1: बरु छिटै जानुहोस् दाई, साइला काकाले भन्दै हुनुहुन्थ्यो त्यहाँ त भर्खरै सामान चिटो गर्नु कुखुरा भन्दा पनि निकै सस्तोमा छ र नि त।
0: ए त्यसो भए तिमीसँग फोन नम्बर छ र बहिनी?
1: भने दाई मोबाइलमा टिपिहाल्नुहोस् त।
0: भन त भन।
1: 98 560 79 437।
0: फेरि एकपटक भन त।
1: 98 560 79 437।
2: संसार मार्बल एन्ड ग्रेनाइट टेरस व्यास नगरपालिका एक अमरेली। गुरुस्तरमा विश्वास सेवामा।

0: आहा, कति राम्रो बगैँचा बनाउनु भएको। कहाँबाट ल्याउनु भयो यति राम्रा फुलका बिरुवाहरू?
1: मैले त दमौलीको प्रशासन चोकमा रहेको श्रीकृष्ण नर्सरीबाट ल्याएको नि।
0: मलाई पनि घरमा आकर्षक बगैँचा बनाउनु थियो, त्यही जानु पर्ला।
1: हुन्छ, गइहाल्नुहोस्। एकदम राम्रो उन्नत जातका फुल तथा फलफुलका बेर्नाहरू पाइन्छ। हामी कहाँ उन्नत जातका फलफुलका बेर्नाहरू, इन्डोर आउटडोर सिजनेबल फुलका बिरुवाहरू सुफत मूल्यमा पाउनुको साथै गार्डन डिजाइन र होम डेलिभरीको व्यवस्था छ।
0: प्रोप्राइटर गम्भीर दास नेपाल, मोबाइल नम्बर 9844-65-94-36, 9865-41-437।
1: व्यास 3, प्रशासन चोक, दमौली।

0: आज विक्रम सम्वत 2083 भदौ 9 गते मंगलबार, साउन शुक्ल द्वादशी, 25 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल

0: सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
1: बारा घटनाको पीड़ितका विवरण र आरोपितका बयान छताछुल्ल, बञ्चरे डाँडावासीसँग पटक पटकको सहमति समस्या उस्तै, अधिवेशन रोक्न माग गर्दै देउवा र खड्काद्वारा अदालतमा माग, ढुङ्गा गिटी र बालुवामा संघीय सरकारको नजर लगायतका खबर विवरण र आरोपितका बयान छताछुल्ल, बञ्चरे डाँडावासीसँग पटक पटकको सहमति समस्या उस्तै, अधिवेशन रोक्न माग गर्दै देउवा र खड्काद्वारा अदालतमा माग, ढुङ्गा गिटी र बालुवामा संघीय सरकारको नजर लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने, सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको स्वदेशमै रोजगारी र आमदानीको अवसर शीर्षकको शुभ समाचार।
2: वैदेशिक रोजगारीका लागि युवा विदेशी नै क्रम बढ़िरहेका बेला हेटौडाको चुच्चे खोलामा खुवा अर्थात कुराउनी उत्पादन र बिक्री व्यवसायले युवालाई स्वदेशमै रोजगारी र आमदानीको अवसर दिएको छ। खुवाका लागि प्रख्यात हेटौडा उपमहानगरपालिका वडा नम्बर 6 र 17 क्षेत्रका नयाँ तथा पुराना व्यवसायीले दूध जन्य परिकार उत्पादनबाट मासिक 10,000 देखि लाखौं रूपियाँसम्म आमदानी गर्न सफल भएका छन्। व्यवसाय विस्तारसँगै दुग्ध उत्पादक, किसान, डेरी, सामुदायिक वन र श्रमिक समेत लाभान्वित भएका छन्। हेटौडा काठमाडौँ सड़क खण्डको कान्ति लोकपथ अन्तर्गत पर्ने चुच्चे खोला खुवा उत्पादन केन्द्रका रूपमा परिचित भएको छ। यहाँ 1 दर्जनभन्दा बढी व्यवसायीले दैनिक 100 लिटर दूध घोड्दै खुवा, गुदपात, पुष्टकारी, पेडा, बर्फी लगायतका परिकार उत्पादन गर्दै आइरहेका छन्। हेटौडाबाट काठमाडौँ आवाजावत गर्ने यात्रुले समेत यहाँका उत्पादन कोसेलीका रूपमा लैजाने गर्दछन्। सड़क सञ्जालको विस्तारसँगै यहाँको खुवा व्यापार तथा व्यवसाय विस्तार भएको पाइन्छ। हेटौडा सत्रका लोकेश सापकोटाले साथीभाइ विदेशिएपछि आफ्नै ठाउँमा भैँसीको दूधबाट खुवा उत्पादन गरी व्यवसाय सुरु गर्नुभएको हो। बीबीएस 3रो वर्षमा अध्ययनरत उहाँले मासिक करिब 50,000 रुपियाँ आमदानी गर्दै आइरहनु भएको छ। उहाँलाई आमा बुबाले पनि व्यवसायमा सहयोग गरिरहनु भएको छ। सापकोटाका अनुसार उत्पादन भएको खुवा, गुदपाक, पुष्टकारी लगायतका सामग्री हेटौडा काठमाडौँ रुटमा चल्ने सवारीका यात्रुले कोसेलीको रूपमा लैजाने गरेका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
0: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो नेपाली रेडियो,
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा पहिलो पृष्ठका खबर, बलात्कार घटनामा सरकार, समाज र सञ्जाल संवेदनाहीन, पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। गत साता 12 बालिकामाथि भएको निर्मम बलात्कार र हत्याको घटना अझै सेलाइसकेको छैन। यो घटनापछि व्यक्तिगत गोपनीयताका विषयमा सरकारी संयन्त्रमाथि मात्रै प्रश्न उठेको छैन, विद्यमान कानूनी प्रणालीबारे समेत बहस शुरू भएको छ। घटनाको 6 दिन सरकारले पीड़ित परिवारसँग सम्झौता त गर्यो, तर यसबीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार, संचार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र अधिकार कर्मीहरूले नै ख्याल राखेनन्। कतिसम्म भने यो घटनामा जोड़िएका मन्त्रीहरूले पीड़ित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानूनी व्यवस्थाकै उल्लंघन गरे। सरकार र पीड़ित पक्ष बीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो, त्यसमा पनि पीड़ित बालिकाको गोपनीयता उल्लंघन

0: गरिएको छ। गृहमन्त्री सुधन गुरूङ, कानून मन्त्री सोभिता गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, महिला तथा बाल बालिका मन्त्री सीता बादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा हस्ताक्षरित उक्त सम्झौता पत्रमै पीड़ित बालिका र उनको परिवारको नाम उल्लेख गरिएको छ। कानून बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका पाँच पाँच जना मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानूनी प्रावधानको उल्लंघन गरिएको छ। नेपालको अपराध पीड़ित संरक्षण ऐन 2075 दफा 6 गम्भीर प्रकृतिका अपराधको अनुसन्धान चलिरहँदा पीड़ितको गोपनीयता पूर्ण रूपमा कायम गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। पीड़ितको प्रारम्भिक सूचनामा प्रहरीको सधैँ बेवास्ता उपशीर्षकमा यससँगै खबर छ। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा आफ्नी नाबालक छोरी बिहान 8 बजेदेखि हराएको भन्दै खोज तलाशका लागि बुबा आमाले 31 साउनमा लिखित निवेदन दिए। घर छेवैमा खेलिरहेकी छोरी एकाएक हराएपछि शुरूमा परिवार आफैले खोजी गर्यो, पछि स्थानीयको समेत सहयोग लिएर खोज तलाश भयो। फेरि फेला नपरेपछि इलाका प्रहरी कार्यालय सिमरामा 11:15 बजे आमाले लिखित निवेदन दिँदै प्रहरीको सहयोग खोजेकी थिइन्। तर प्रहरीले उजुरीलाई जति गम्भीर बनेर लिनुपर्ने थियो त्यति नदेखाएको परिवारको गुनासो छ। बुबाका अनुसार गाउँले मिलेर खोज्दा छोरी सधैँ गइरहने एउटा बन्द घरभित्र हेर्न खोजिएको थियो। मैले किन नखोलेको भनेर सोद्धा जंगिने हामीलाई नै दोष देखाउने काम गरे। बुबा भन्छन् प्रहरीलाई पनि भन्यौं तर मौखिक मात्र भनेर मिल्दैन, जाहेरी दिनुहोस् भने। कान्तिपुर दैनिकमा छापिएको खबर हो यो। बलात्कार घटनामा सरकार, समाज र सञ्जाल संवेदनाहीन, पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल शीर्षकमा।
1: बन्चरे डाँडा ल्याण्डफिल्ड साइटको समस्या समाधान गर्न तीन तहका सरकार र स्थानीय बासिन्दाबीच पटक पटक सम्झौता भए पनि वर्षौंदेखि समस्या ज्यूका त्यू छन्। कागजी सहमति मात्र गरिने तर तिनको पालना नहुने प्रवृत्तिका कारण स्थानीय बारम्बार आन्दोलित बन्दै आइरहेका छन्। भएका सहमति, कार्यान्वयनमा व्यवस्था, स्रोतमा फोहोर नछुटाउनु र जग्गा अधिकरण तथा मुआब्जाको जटिलताले गर्दा समस्या हुने गरेको हो। फोहोर पुर्याउन हुने अवरोधपछि छुट्टा छुट्टै समयमा साना ठूला गरेर थुप्रै लिखित तथा मौखिक सहमति भइसकेका छन्, तर कतिपय कार्यान्वयन नभएको उनीहरूको गुनासो छ। 2062 जेठ 6 गतेदेखि नुवाकोटको बन्चरे डाँडामा फोहोर फाल्न थालिएको हो। त्यस यता स्थानीयले गर्ने अवरोध हटाउन 175 भन्दा बढी सहमति भइसकेका छन्। वर्तमान सरकारले पनि बन्चरे डाँडाको समस्याको दीर्घकालीन समाधानका लागि पहल शुरू गरेको छ। केही दिन अघि सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले उपत्यका विभिन्न पालिकाका प्रमुख, वातावरण विभागका अधिकारी, फोहोर व्यवस्थापनसँग जोडिएका सम्बन्धित निकायका प्रमुख, फोहोर मैला व्यवस्थापन विज्ञ तथा बन्चरे डाँडा फोहोर मैला व्यवस्थापन स्थलबाट प्रभावित स्थानीयका प्रतिनिधिको सहभागितामा छलफल गराउनु भएको थियो। मन्त्री तिमिल सिन्हाले ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दाको समस्या र फोहोर मैला व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर छलफल शुरू गरेको बताउनु भएको थियो। बन्चरे डाँडा ल्याण्डफिल्ड साइट, पटक पटक सहमति, समस्या जस्ताको तस्तै आजको गोर्खा पत्र दैनिकमा मुख्य खबर छापिएको छ।
0: नेपाली कंग्रेसको आधिकारिकता सम्बन्धी विवादबारे संस्थापन इतर देउवा पक्षले सर्वोच्च अदालतमा 2 रिट पेश गरेको छ। कंग्रेसको 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै संस्थापन इतर समूह फेरि सर्वोच्च अदालत पुगेको हो। पार्टीको 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन पेश गर्नुभएको छ। शेरबहादुर देउवाको तर्फबाट वारिस असरुल हकले महाधिवेशनका गतिविधि रोक्न माग गर्दै रिट पेश गर्नुभएको छ भने खड्काको वारिस श्रवण कुमार श्रेष्ठ रहनु भएको छ। तर सर्वोच्चमा पेश रिट आज अर्थात मंगलबार मात्रै दर्ता हुने भएको छ। पूर्व सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काले पेश गरेको रिट सोमबार पनि दर्ता नभएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले दुवै निवेदन मंगलबार मात्र दर्ता हुने जानकारी दिनुभयो। कंग्रेसको महाधिवेशन प्रक्रिया रोक्न देउवा र खड्काको छुट्टा छुट्टै रिट निवेदन शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
1: संविधानले खानी तथा खनिज पदार्थ सम्बन्धी विषयमा संघ प्रदेश तथा स्थानीय तहको अधिकारको बाँडफाँड गरेको छ। तर यस सम्बन्धमा प्रचलित खानी तथा खनिज पदार्थ ऐन 2082 संघीय शासन प्रणाली कार्यान्वयन पूर्वको ऐन हो। संवैधानिक व्यवस्था, संघीय संरचना, आधुनिक खनिज प्रशासन, वातावरणीय उत्तरदायित्व, रणनीतिक खनिज व्यवस्थापन तथा लगानी प्रवर्धन गर्न भनेर सरकारले प्रचलित संशोधन विधेयक ल्याएको छ। तर प्रस्तावित विधेयकले पनि फेरि ढुङ्गा, गिटी र बालुवा लगायतका खानी तथा खनिज जन्य पदार्थको उत्खननको अधिकार सँगै राख्नुपर्ने प्रस्ताव गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 ल्याएकी हुन्। विधेयक ल्याउनुको कारण स्पष्ट पार्दै उनले विधेयकमै लेखेकी छन्, संघ प्रदेश र स्थानीय तहबीचको समन्वय र अधिकार क्षेत्र स्पष्ट पार्ने उद्देश्यले खानी तथा खनिज जन्य पदार्थ सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न खानी तथा खनिज पदार्थ विधेयक 2083 तर्जुमा गरिएको हो। 14 साउनमा प्रतिनिधि सभामा दर्ता भएको विधेयकमा ढुङ्गा, गिटी र बालुवा लगायतका खानी तथा खनिजन्य पदार्थको अन्वेषण प्रदेशले गर्न पाउने तर उत्खननको निर्णायक अधिकार संघमा रहने व्यवस्था गरिएको छ। स्थानीय तहलाई संरक्षणको मात्रै जिम्मेवारी दिने भनिएको छ। यसमा पनि संघ सरकारले तोक्न पाउने भनेर आफैमा अधिकार राख्न सक्ने प्रावधान प्रस्ताव गरिएको छ। आजको मध्याह दैनिकमा ढुङ्गा, गिटी र बालुवामा संघको नजर, खुम्च्याइँदै प्रदेश र स्थानीय तहको अधिकार शीर्षकमा खबर छापिएको छ।
0: निजी सवारी साधनलाई पनि खुल्यो नाग ढुङ्गा सुरुङ, शीर्षकमा कारोबार दैनिक खबर लेख्छ। नागढुङ्गा सुरुङ मार्ग निजी सवारी साधनका लागि पनि सञ्चालनमा ल्याइएको छ। 9 जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यान लगायत निजी सवारीलाई सोमबारदेखि सुरुङ प्रयोग गर्न अनुमति दिइएको हो। उद्घाटनको समयदेखि आपतकालीन सवारी साधन मात्र सुरुङ प्रयोग गर्न दिइएको थियो। सोमबार बिहान 9 बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी प्लेटका सवारी सहित 9 सेटसम्मका निजी सवारी साधनलाई आवागमन खुल्ला गरिएको नागढुङ्गा सुरुङ मार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठले बताउनुभयो। परीक्षण स्वरूप यी सवारीलाई निश्चित समयका लागि सुरुङ मार्ग प्रवेश खोलिएको हो। त्यसपछि अन्य सवारीलाई पनि क्रमशः सुरुङ खुल्ला गर्ने तयारी छ। तत्कालका लागि निजी सवारीलाई पनि कुनै शुल्क नलाग्ने श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म सुरुङ सञ्चालन गरिनेछ। सुरुङभित्र सवारी चलाउँदा निश्चित नियम निर्धारण गरिएको छ। प्रति घण्टा 40 किलोमिटर भन्दा बढी गतिमा चलाउन, सवारीको हेडलाइट बाल्न, गाडी टनेलभित्र नरोक्न, ओभरटेक गर्न नपाइने नियम राखिएको छ। करिब 29 अर्ब रूपियाँ लगानीमा निर्मित मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको 7 वर्षपछि साउन 11 उद्घाटन गरिएको थियो। 2076 कार्तिक 4 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गर्नुभएको थियो। प्रारम्भिक सम्झौता अनुसार यसको निर्माण 42 महिनामा सकिनुपर्ने थियो। कोविड, मुआवजा विवाद लगायत कारणले निर्माणमा ढिलाइ हुन पुगेको हो। मुख्य सुरुङको लम्बाई 2.68 किलोमिटर र आपतकालीन सुरुङको लम्बाई 2.557 किलोमिटर छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गतेका लागि तय भएको संसदमा प्रश्नोत्तरमा 11 सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूले प्रश्न दर्ता नगराएका हुन्। रासपाका सांसदहरूले 7 वटा प्रश्न दर्ता गराउन पाउने भए पनि 3 वटा मात्र दर्ता गरेका छन्। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। सभामुख डोलप्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिनुभएको थियो। तोकिएको अवधिमा 11 वटा मात्र प्रश्न दर्ता भएका छन्। प्रश्नमाथि औपचारिक रूपमा भदौ 10 गतेको बैठकमा प्रधानमन्त्री शाहले जवाफ दिनुहुनेछ। संसद सचिवालयका अनुसार रासपाबाट अमरेश कुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बास्कोटाले प्रश्न दर्ता गराउनु भएको छ। यस्तै प्रश्न दर्ता गर्ने अन्य सांसदहरूमा नेपाली काँग्रेसबाट बासना थापा र गीता गुरुङ हुनुहुन्छ। यस्तै नेकपा एमालेका ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गराउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका वर्षमान पुन र परमेश हमालले दर्ता गराउनु भएको छ। श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुशबु ओलीले प्रश्न दर्ता गराउनु भएको छ।